अस्सलाम वालेकुम, दिस इज मोहित पीजादा इन वॉशिंगटन यूनाइटेड स्टेट्स। आज 16 मई 2026 है, हफ्ते का दिन है। मेरे सामने बहुत सी इंटरेस्टिंग डेवलपमेंट्स हैं, बल्कि यूं कहिए किसी हद तक ट्रबलिंग और डिस्टर्बिंग डेवलपमेंट्स हैं। इन डेवलपमेंट्स का ताल्लुक पाकिस्तान से भी है, कराची से भी है, लाहौर से भी है, इस्लामाबाद से भी है, बनीगाला से भी है। इन डेवलपमेंट्स का ताल्लुक डोनाल्ड ट्रंप की नई बदलती हुई जो हिकमत अमली है चीन की तरफ, उससे भी है। इन डेवलपमेंट्स का ताल्लुक ईरान से भी है, ईरान के फॉरेन मिनिस्टर डॉक्टर अब्बास अरक्ची से भी है। इन डेवलपमेंट्स का ताल्लुक कुछ हिंदुस्तान पाकिस्तान से भी है, कुछ अफगानिस्तान से भी है, कुछ मुस्लिम दुनिया के, खास करके पाकिस्तान हिंदुस्तान के मुसलमान और बांग्लादेश के मुसलमानों के दरमियान जो एक छुपी हुई इंतहा पसंदी पाई जाती है, जिसके नतीजे में बाकी सारी दुनिया को हर वक्त एक्सट्रीमिस्ट कहते रहते हैं, लेकिन उनकी जो अपनी एक एक्सट्रीमिस्ट स्ट्रैंड है वो कभी भी डायग्नोज नहीं हो पाती। कुछ जिक्र, कुछ एनालिसिस और कुछ कॉमेंट उसके हवाले से भी है। अब मैं बात का आगाज करता हूँ कि आप में से वो तमाम लोग जो मुझे गुज़िश्ता कई दिनों से मसलसल देख रहे हैं और आपने हर प्रोग्राम मेरा देखा है, आपको ये एहसास होगा कि इसी टाइम पीरियड में जो मेरे वीलॉग्स आप देखते रहे, पाकिस्तान के अंदर अनमोल पिंकी के नाम से एक स्कैंडल, अनमोल पिंकी कुकेन क्वीन के नाम से मसलसल एक डिस्कशन हो रही है। शायद ही पाकिस्तान का कोई उर्दू या अंग्रेज़ी का अखबार जरीदा, कोई टेलीविजन चैनल का प्रोग्राम, कोई पॉडकास्ट, कोई यूट्यूब प्रोग्राम ऐसा ना बचा हो जिसने एक या दो दफ़ा अनमोल पिंकी के किस्से को, उसके अफेयर को मजे ले लेके, चस्के ले लेके उसे डिस्कस ना किया हो। तमाम किस्से, बाज़ लोगों ने बिलावल जरदारी भुट्टो से उनका सिलसिला जो है वो जाके मिला दिया, कभी किस सियासतदान से, कभी किस सियासतदान से, लेकिन मैंने इसका कोई जिक्र नहीं किया। लेकिन आज मैं मजबूर हो गया हूं कि मुझे भी अनमोल पिंकी की जो पूरा अफेयर है इसके ऊपर थोड़ा सा कमेंट करना पड़ेगा। और उसकी वजह यह हुई कि मैंने पहले तो 3-4 दिन पहले एक अनमोल पिंकी की कैसी वीडियो देखी थी जिसमें अनमोल पिंकी खरामा कराची की किसी अदालत के अंदर, पुलिस ऐसा लगता था कि वो अदालत को भी कंट्रोल करती हैं, पुलिस स्टेशन भी उनके नीचे है, और अपेरेंटली पुलिस उनको बहुत ही इज्जत से, बहुत ही डिफरेंशियल ट्रीटमेंट दे रही थी, जिसमें अनमोल पिंकी ने एक बड़ा हल्का सा एक मास्क लगाया हुआ था जो कि कोविड के दिनों की याद दिलाता है, और बहुत वो स्मार्ट लग रही थी, ऐसा लगता था कि बॉलीवुड का कोई सीन है। तो वो क्लिप मैंने देखा, लेकिन उसके बावजूद मैंने कोई कॉमेंट नहीं किया, बहुत लोगों ने कॉमेंट किया। लेकिन अब मैंने एक ऐसा क्लिप उनका देखा अब से 3 घंटे पहले जो बड़ा डिस्टर्बिंग था, जिसमें बिल्कुल मुख्तलिफ किस्म की सूरत हाल थी, जिसमें अनमोल पिंकी को अदालत की के एक अहाते में उन्हें पुलिस धक्के दे दे के मजबूर कर रही थी कि वो जो कुछ कहना चाहती है वो ना कह सके। उसके मुंह पे एक ढाटा या कपड़ा, जो एक चादर सी थी, उसको बार बार उसके ऊपर फेंकने की कोशिश की जा रही थी। और वो अगर आप सीन देखें जिसमें पुलिस अनमोल पिंकी को कहने नहीं दे रही जो वो कहना चाहती है, तो आपको इससे एहसास होता है कि पाकिस्तान का जो निज़ाम हुकूमत, निज़ाम रियासत या माशरा है, ये कितना जाबराना है, कितना ज़ालिमाना है, ये कितना सफाकाना है, ये कितना बेरहम है। वो सीन देखने वाला सीन है, वो आप में से आपको मिल जाएगा ट्विटर पर, मैंने भी उसको ट्वीट किया हुआ। वो क्या कह रही है, अनमोल पिंकी कह रही है कि मुझे इन लोगों ने बहुत ज़्यादा तशद्दुद का निशाना बनाया है, मुझे मारा है, इन्होंने मुझे लाहौर से 22 दिन पहले उठाया था और ये मुझे टॉर्चर कर रहे हैं और इन्होंने मुझसे जाली बयानात लिए। तो आपके कान खड़े हो जाते हैं कि जाली बयानात किस हवाले से लिए, फिर आपके कानों में ये सदा उसकी आवाज़ आती है कि ये मुझसे ये बयान इन्होंने ये लिखवाए हैं, स्टेटमेंट्स लिखवाई हैं कि बनीगाला में मैं किसी शख्स को पता नहीं क्या सप्लाई करती रही। अब जहन में रहे कि इसके ऊपर इल्ज़ाम यह है कि ये कोकेन सप्लाई करती थी, ये मास्टर थी, इसको केमिस्ट्री बड़ी पता थी, ये कैटामीन जो एक इंजेक्शन होता है जिसको डिसोसिएटिव एनेस्थीसिया कहते हैं, मुमकिन बच्चों की सर्जरी में पता नहीं अब ये इस्तेमाल होता है कि नहीं इस्तेमाल होता, लेकिन अब से चंद बरस पहले या चंद दहाइयां पहले जो है उसका इस्तेमाल जो है वो बच्चों में डिसोसिएटिव एनेस्थीसिया के तौर पे बहुत ज्यादा किया जाता था। तो कैटामीन की भी ये सप्लाई करती थी और इसकी सप्लाई कराची में भी थी, लाहौर में भी थी, इस्लामाबाद में भी थी। बहुत ज्यादा जो उमरा है, जो इन्फ्लुएंशियल लोग हैं, खा उनका ताल्लुक कॉर्पोरेट बिजनेस से हो, पॉलिटिक्स से हो, ब्यूरोक्रेसी के एग्जीक्यूटिव हो, उनके बच्चों को उनके घरों में ये सप्लाई करती रही। कुछ डेथ्स भी उस हवाले से हो गई। और फिर इनको एक छापा पड़ा गार्डन टाउन कराची से, गार्डन से, जिसे गार्डन कराची कहते हैं, वहां से इन्हें गिरफ्तार किया गया, फिर पता नहीं लाहौर लाया गया या लाहौर से गिरफ्तार किया गया। मैंने इन तमाम मामलों में कोई खास दिलचस्पी नहीं ली, लेकिन अब जब इसमें बनीगाला का नाम आया कि बनीगाला के एक शख्स को मैं सप्लाई करती रही हूं, मुझसे ये स्टेटमेंट उन्होंने लिखवाई है, तो जाहिर है कि आपकी फौरी तौर पर पिक्चर आ जाती है कि अब ये क्या बिल्डअप करना चाह रहे हैं। अब ये बिल्डअप ये करना चाह रहे हैं कि ये कोकेन क्वीन जो है ये बनीगाला में किसी शख्स को, नाम नहीं पता, लेकिन बनीगाला में किसी शख्स को
محض عمران خان کے کسی ایسوسیٹ کو، کسی ملازم کو، کسی کو وہاں کام کرنے والے کو یہ کوکین سپلائی میں کرتی رہی ہوں، اس قسم کی بات آپ کو سمجھ آتی ہے. میں اتنا آپ کو بتا دوں کہ پولیس نے یہ کہا ہے کہ یہ در حقیقت ڈائیورشن کرنے کی کوشش کر رہی ہے، یہ بات کو پھیلانے کی کوشش کر رہی ہے، یہ اس کی ایک اسٹریٹجی ہے. یہ تو ہمیں اگلے چند دنوں میں پتہ ہی چل جائے گا کہ واقعی یہ کوکین کوئین کی پنکی، جو انمول پنکی ہے، اس کی کوئی اسٹریٹجی ہے، یہ پیچھے سے جو لوگ کھیل رہے ہیں ان کی کوئی اسٹریٹجی ہے. اب میں آپ کو ایک دوسری چیز شیئر کرتا ہوں، اپنا امپریشن. وہ امپریشن یہ ہے کہ جب مجھے میں نے اس کی ڈیٹیلس پڑھی، مطلب پڑھی تو میں پہلے سے پڑھ رہا تھا، میں کامنٹ نہیں کر رہا تھا، بیکاز مجھے ایسا لگتا تھا کہ کہاں ایران اور امریکہ اور تائیوان اور چین اور اس کے درمیان میں انمول پنکی تو فٹ نہیں ہوتی، انمول پنکی اس پوری کہانی کے اندر، بیکاز یہ پالیٹکس کے زمرے میں آ نہیں پا رہی تھی اور یہ کرائم پہ تو میں اکثر کامنٹ کرتا بھی نہیں. لیکن ایک چیز جو تھی وہ مجھے بڑی حیران کن اور پریشان کن لگ رہی تھی انمول پنکی کے حوالے سے، جو پزلنگ تھی، جو انٹریگنگ تھی، کیونکہ میں نے پڑھا کہ بھائی یہ تو کراچی کی پولیس کو پیسے کھلا رہی تھی، بڑی برائبری اس نے کی، اس نے پتہ نہیں کس نے 5-6-7 سال میں کتنے ملینز آف روپے جو ہیں، یعنی کروڑوں روپے جو ہیں، وہ کھلا چکی تھی. 5 سال پہلے کسی مصیبت میں پڑ گئی، پھر اس نے لاہور پولیس کو بڑے پیسے دے کے اپنی جان چھڑا لی. اور چونکہ پاکستان سے اس ناچیز کا تعلق ہے، میں سسٹم کو انڈرسٹینڈ کرتا ہوں کہ جب کوئی مجرم یا کوئی بھی بزنس مین جو کرمنل مائنڈیڈ بزنس مین ہے، وہ اس قسم کے تانے بانے ڈیولپ کر لیتا ہے جہاں پولیس کے افسروں کو نیچے سے اوپر تک اس کی رشوت جا رہی ہو، کسٹم والوں کو جا رہی ہو، انکم ٹیکس والوں کو جا رہی ہو، آئی ایس آئی والوں کو جا رہی ہو، تو پھر اس کو کوئی پکڑتا نہیں ہے. کیونکہ اگر اس طرح سے آپ لوگوں کو پکڑیں تو پھر تو پوری پاکستان کی پولیٹیکل ایلیٹ، بیوروکریٹک ایلیٹ اور ملٹری کی ساری ایلیٹ جو ہے یہ جیل میں چلی جائے گی، بیکاز ان میں سے کوئی بھی سیدھا نہیں ہے، سارے ہی کوئی نہ کوئی الٹا کام کر رہے ہیں، سب کے تانے بانے جو ہے وہ کنیکٹڈ ہیں. پاکستان ملک ہی ایسا ہے، ٹھیک ہے. پاکستان ایک بالی ووڈ کی کہانی ہے، بڑی خوبصورت قسم کی. تو پھر میرے ذہن میں سوال یہ تھا کہ آخر کون ہے جس نے انمول پنکی کی دم کے اوپر جو ہے وہ پاؤں رکھتے ہیں. پھر مجھے پتا چلا تھوڑا سا پڑھ کے کہ انمول پنکی جو ہے وہ بہت بڑی واردات اس کے لیے ہوئی، اور وہ یہ کہ ایک فیڈرل ایجنسی، پہلے تو نام نہ سمجھ رہا ہے کہ کون سی فیڈرل ایجنسی تھی، وہ لکھا بار بار جو دیا جا رہا ہے کہ ایک سویلین فیڈرل ایجنسی. پھر پتا چلا کہ جو سویلین فیڈرل ایجنسی ہے یہ اینٹی نرکوٹک فورس اے این ایف ہے، جو سویلین بالکل بھی نہیں ہے اور بیسکلی ملٹری کے کنٹرول میں ہے، اور عموماً ان کے ہیڈ جو ہیں وہ ایک میجر جنرل ہوتے ہیں. آئی ایم شیور ابھی بھی یہی سچویشن ہوگی. تو اے این ایف کی ٹپ پہ اور اے این ایف کی کوآرڈینیشن سے کراچی کی سٹی پولیس نے باقی تمام پولیس کو بے خبر رکھتے ہوئے انمول پنکی جو ہے ان کو گرفتار کر لیا. اب اس وقت انمول پنکی کو بنیگارہ کے ساتھ کنیکٹ کرنے کی جو کوشش کی جا رہی ہے یہ آفٹر تھاٹ ہے، یعنی پکڑنے کے بعد جب سچویشن آئی ہے کوکین کی، تب ان کے ذہن میں خیال آیا. یہ شروع سے ان کا پلان یہ تھا کہ انمول پنکی کو کسی صورت میں جا کے بنیگارہ کے ساتھ کنیکٹ کرنا ہے. یہ چیز ہمیں اگلے چند دنوں میں پتہ چل جائے گی، اور اس کے اوپر ہمیں نظر رکھنی چاہیے، بیکاز اب معاملہ کوکین کا یا انمول پنکی کا نہیں رہا، یہ معاملہ اب پاکستان کی سیاست کا بن چکا ہے. میں آپ کو یہ بھی بتانا چاہتا ہوں کہ جب میں پاکستان میں تھا، اور 2014 سے لے کے 2022 کا جو ٹائم پیریڈ ہے، جب دھرنے ہوئے پہلی دفعہ اسلام آباد میں کانسٹیٹیوشن ایونیو میں، اس کے بعد سے متعدد دفعہ مجھے کم از کم بھی 3-4 لوگ ایسے تھے جنہوں نے بہت ہی اعتماد سے مجھے کہا، مختلف سوشل گیدرنگز میں، کسی کے ڈنر پہ، کہیں آگے پیچھے ملتے ہوئے، کہ میں جانتا ہوں عمران خان میرے فلاں فلاں شخص کے سامنے، عمران خان تو کوکین کے سوٹے لگاتے ہیں، مطلب ایک آدھ کوئی کہتا تھا کہ میرے فلاں جاننے والا نے مجھے بتایا اس کے سامنے تھے، اور ایک آدھ نے تو مجھے بھی کہہ دیا کہ میرے ساتھ بیٹھ کے انہوں نے سوٹے لگائے. اب بینگ دی جرنلسٹ نہیں، آپ کو پتا ہے کہ تھوڑا سا تحقیق کرنا یا انٹریگ یا ایک شک کی تو جو کیپیسٹی میرے اندر پائی جاتی ہے، تو جب بھی میرے سامنے کوئی اس قسم کی بات کرتا ہے جس کو سن کے مجھے لگتا ہے کہ بات جان نہیں ہے، اس میں بات بن نہیں رہی، تو پھر میں ایک ڈرل کرتا ہوں بہت پولائٹ طریقے سے. وہ ڈرلنگ یہ ہوتی ہے کہ یہ کب کا واقعہ ہے، یہ کہاں ہوا، کیسے ہوا، آپ کے ساتھ کون تھا، آپ وہاں کیسے گئے، اور کون وہاں پہ تھا، پھر آپ نے کیا دیکھا، کتنے بجے کا وقت تھا، کون سا دن تھا، دھوپ تھی، دوپہر تھی، شام تھی. تو جب بھی میں نے اس قسم کی لوگوں سے گرلنگ کی، کب آپ نے یہ سنا، کیسے سنا، کس نے آپ کو بتایا، کب یہ بنایا، کس سال کی، کس مہینے کی بات ہے، تو میں نے دیکھا کہ ان تمام واقعات سنانے والوں میں، اور یہ بڑی بدقسمتی کی بات ہے کہ پاکستان میں لوگوں کو کھلا جھوٹ بولنے کی بے انتہا عادت ہے، بہت بڑی بیماری ہے یہ، ایک طرح کا نیشنل آپ کہہ لیں کہ ایک قومی قسم کی بیماری ہے کہ لوگ جھوٹ بولتے ہیں، بے شرمی سے جھوٹ بولتے ہیں. تو لوگ یہ کہتے رہے. پھر عمران خان کے بارے میں تھا کہ جب گرفتار کر لیا عمران خان کو 5 اگست کو، تو ایک بہت ہی ویل کنیکٹڈ صاحب نے مجھے کہا کہ وہ یہ کہتے ہیں، میں نے ان سے پوچھا کہ ان کے کیا ارادے ہیں، مار تو نہیں دیں گے، تو لیکن وہ کہتے ہیں کہ تو کوکین پہ اتنے ہیں کہ یہ تو ہفتے دستے میں جب اس کو کوکین نہیں ملے گی تو یہ سیدھا ہو جائے گا، معافیا مانگے گا، ہاتھ جوڑے گا. اب وہ 5 اگست 2023، 5 اگست 2024، 5 اگست 2026 آنے لگی ہے، تو آپ دیکھ لیں کہ کیا مطلب صورتحال ہے، وہ کیسے ان کے سارے مفروضے غلط ثابت ہو گئے، انلیس کہ آپ یہ کہیں کہ سیکٹر کمانڈر صاحب یا کرنل صاحب خود جو ہیں وہ عمران خان کو وہاں پہ کوکین پرووائڈ کرتے ہیں، تو پھر تو پنکی کو پکڑنے کی ضرورت ہی نہیں تھی. اب یہ جو بھی صورتحال بنانا چاہ رہے ہیں یہ اگلے چند دنوں میں کلیئر ہو جائے گی. ضرورت اس چیز کی ہے کہ ہم تمام لوگ اس کے اوپر نظر رکھیں اور دیکھیں کہ بیچاری پنکی کے ساتھ جو ہے وہ کیا ہو رہا ہے.
ایک میں نے چیز پاکستان تحریک انصاف کی مجھے بہت مزے کی لگی, اور وہ یہ ہے کہ بہت ہی کم ہے کہ پاکستان تحریک انصاف کے لیڈرز کوئی اسمارٹ سوال کرتے ہیں, کوئی انٹیلیجنٹ قسم کی چیز اٹھاتے ہیں, بےچارے بس ڈرے ڈرے رہتے ہیں, پریشان پریشان رہتے ہیں. بہرحال ایک پی ایم این اے ہیں ان کے, عادل خان بازائی, بالکل صحیح, عادل خان بازائی میں خیر بلوچستان سے ایم این اے, انہوں نے بہت ہی انٹرسٹنگ سوال اٹھا دیا نیشنل اسمبلی کی ڈبیٹ میں. خواجہ آصف صاحب کی وجہ سے یہ ڈبیٹ چھڑی ہوئی تھی, جنہوں نے یہ کہا کہ خیبر پختونخوا کی جو پی ٹی آئی کی گورنمنٹ ہے وہ دہشت گردوں کے ساتھ ملی ہوئی ہے, اسی لیے وہاں پہ اتنی دہشت گردی ہو رہی ہے, ورنہ دہشت گردی وہاں پہ اتنی کیسے ہوتی. اب عادل خان صاحب نے سوال اٹھایا ہے خواجہ آصف صاحب سے, باقی لوگوں سے, انہوں نے کہا کہ بلوچستان میں پھر کون کروا رہا ہے دہشت گردی, وہاں تو کے پی میں ہماری تو پی ٹی آئی کی حکومت نہیں ہے, وہاں تو خرچہ بھی بہت ہو رہا ہے, وہاں تو اختیارات بھی بہت زیادہ ہیں, تو بلوچستان میں دہشت گردی کیسے ہو رہی ہے, وہاں دہشت گردی کون کروا رہا ہے اگر خیبر پختونخوا کی حکومت خیبر پختونخوا میں دہشت گردی کروا رہی ہے. اس کے ساتھ ہی میں آپ کو یاد کرواؤں گا کہ اب سے بہت ہفتے پہلے بی ایل اے نے یہ کہا تھا کہ انہوں نے 7 پاکستانی فوج کے جوان جو ہیں انہوں نے اغوا کر لیا ہے, وہ ان کو مار ڈالیں گے, ان کی ڈیڈ لائن انہوں نے دے دی تھی. میں ابھی دیکھ رہا تھا کسی نے کامنٹ کیا ہے کہ آپ نے اس کے بعد کامنٹ نہیں کیا. میں نے ویسے آج تک اس کے بعد سنا نہیں, نہ بی ایل اے کی طرف سے کوئی کلیم میں نے سنا, نہ پاکستان کی فوج کی طرف سے میں نے کوئی کلیم سنا. میں نے اپنا ایک انالیسس یہ دیا تھا جب پاکستان کی فوج کی ایک خبر یہ آئی تھی کہ بہت ایکٹیولی وہ انہیں سرچ کر رہے ہیں, تو میں نے یہ کہا تھا کہ اس کا مطلب یہ ہے کہ ان کی ایک ڈیل ہو گئی ہے, ظاہر ہے پاکستان ایک جس کو بیہائنڈ دی سین ڈیل کہتے ہیں, اور بی ایل اے کبھی بھی پاکستانی فوج کے افسروں کو اس طرح سے ایکسیکیوٹ نہیں کرے گی, بیکاز پھر فوج کے پاس بھی بی ایل اے کے بہت سے لوگ ہیں, وہ بھی ان کو اسی طرح سے ایکسیکیوٹ کر سکتے ہیں. اس کے بعد ہوا کیا, مجھ سے لوگ سوال پوچھ رہے ہیں, آپ میں سے اگر کسی کے پاس اپڈیٹیڈ انفارمیشن ہے, ایکیوریٹ انفارمیشن ہے, تو ضرور اس کو لکھیں, میں بھی اس کے اوپر سرچ کروں گا, اور اگلے وی لاگ میں جب بھی مجھے موقع ملتا ہے میں بلوچستان کے حوالے سے یہ انفارمیشن آپ سے شیئر کروں گا. آئی اس سے پہلے کہ میں ایران کی طرف چلوں, ڈاکٹر عباس رقچی کی طرف چلوں, افغانستان کے طالبان کی طرف چلوں, ہندوستان پاکستان کی طرف چلوں, ہم اپنی دنیا کی سب سے حرد العزیز شخصیت جو ہے امریکہ کے صدر ڈونلڈ ٹرمپ کی تھوڑی سی خبر لے لیں. ڈونلڈ ٹرمپ نے ایک نیا شوشہ چھوڑ دیا امریکہ میں, جس سے امریکہ کی جو پرانی پولیٹیکل اسٹیبلشمنٹ اور ملٹری اسٹیبلشمنٹ, فارن پالیسی اسٹیبلشمنٹ ہے, اس کے چھکے چھٹ گئے, بہت پریشان ہو گئے. وہ یہ ہے کہ انہوں نے فاکس ٹیلی ویژن کو انٹرویو دیتے ہوئے, جیسے ہی وہ پہنچے ہیں, پتہ نہیں جہاز میں دیا انٹرویو کہاں دیا, پر میں نے اس کا کلپ دیکھا تو لگ تو رہا ہے زمین پہ ہی دیا, اور اس پہ انہوں نے یہ کہا ہے کہ تائیوان کا پرابلم, ان سے پوچھا گیا کہ تائیوان کا ڈیفینڈ کرے گا امریکہ کے نہیں اگر چین نے حملہ کر دیا. یہ بڑا ایک نیریٹو ہے امریکہ کا کہ تائیوان پہ چین حملہ کرنے والا ہے, اور یہ تقریباً 10-15 سال سے کہانی چل رہی ہے کہ حملہ کرنے والا ہے, حملہ کرنے والا ہے, حملہ کرنے والا ہے. جس طرح سے ایران نیوکلیئر ڈیوائس بنانے والا تھا 2 ہفتے میں, 1 ہفتے میں, 3 دنوں میں, 4 دنوں میں, اسی طرح سے چین بھی تائیوان پہ حملہ کرنے والا ہے. تو ان کو یہ سوال پوچھا تو انہوں نے کہا کہ مسئلہ یہ ہے بھائی کہ تائیوان از اونلی, کہ امریکہ ڈیفینڈ کرے گا کہ نہیں, تو انہوں نے کہا کہ تائیوان جو ہے نا وہ چین کے ساحل سے صرف 59 میل یعنی 59 میل دور ہے, اور ہمارے سے 9,000 کلومیٹر یا 9,500 میل دور ہے. تو اس کا مطلب یہ, انہوں نے یہ تو نہیں کہا کہ ہم جا کے ڈیفینڈ نہیں کر سکتے, ان کا مطلب یہ تھا کہ بھائی جغرافیہ بتا رہا ہے کہ ہم تائیوان کا ڈیفینڈ جو ہے وہ نہیں کر سکتے. اور انہوں نے کہا کہ پریزیڈنٹ شی نے بھی مجھ سے یہ سوال پوچھا ہے کہ کیا ہم آ کے ڈیفینڈ کریں گے تائیوان پہ اگر چین حملہ کر دے گا. یہ پوائنٹڈلی انہوں نے کہا کہ مجھ سے سوال پوچھا ہے پریزیڈنٹ شی نے, تو کہا کہ میں نے ان کو بھی جواب نہیں دیا, اور دنیا میں صرف ایک شخص ہے جس کو اس کا جواب پتا ہے, اور وہ میں ہوں. یہ مجھے پتا ہے کہ میں نے کیا کرنا ہے اس اسٹیج کے اوپر, لیکن میں نے اس کا جواب کسی کو نہیں دیا, پریزیڈنٹ شی کو بھی نہیں دیا. اب میں آپ کو تھوڑا سا بیک گراؤنڈ بتا دوں, آپ سے اکثر لوگ تو خیر اس کو جانتے ہوں گے کہ تائیوان جو ہے وہ اصل چین ہوا کرتا تھا لیگلی اسپیکنگ. چین کو جب اقوام متحدہ کی ممبرشپ نہیں ملی تھی 1970 تک, تو تائیوان کے پاس چین کی سیٹ تھی, یہ فارموسا کا آئی لینڈ ہے, اور چیانگ کائی شیک جو پرانی رولنگ ایلیٹ نیشنلسٹ تھے چین کے, جو 20ویں صدی کے شروع سے لے کے 20ویں صدی کے آدھے ٹائم پیریڈ تک, آپ کہہ لیں کہ 1948 تک چین پہ پرنسپل جو ڈومیننٹ فورس تھی وہ چائنیز نیشنلسٹ تھے, اور ان کا لیڈر تھا چیانگ کائی شیک. تو جب ان کو شکست ہوئی مارکسسٹ کمیونسٹ اور ماؤ زیڈونگ کے ہاتھوں میں, تو وہ پھر دھوڑ کے اس آئی لینڈ میں چلے گئے تھے, اور یہ آئی لینڈ جو ہے یہ 19ویں صدی کے آخر سے چین کے پاس تھا, اس سے پہلے یہ آئی لینڈ بھی تقریباً آزاد رہا ہے, لیکن اس کو چائنیز نیشنلزم میں چین کا حصہ جو ہے وہ سمجھا جاتا ہے. اور جھگڑا یہ ہے کہ امریکہ نے 1969 میں جب چین سے تعلقات قائم کیے تو ون چائنا پالیسی کے اوپر امریکہ نے دستخط کیے, اور ون چائنا پالیسی کے اوپر چین کو سیٹ دی گئی اقوام متحدہ میں, اور ساتھ ہی اس کو ویٹو کا رائٹ بھی دیا گیا, اس سے پہلے یہ سیٹ تائیوان کے پاس تھی. اب تائیوان کو امریکہ نے ڈی ریکگنائز کر دیا, تائیوان کو امریکہ ایز اے نیشن اسٹیٹ ریکگنائز نہیں کرتا, امریکہ کی ڈپلومیٹک ریلیشن شپ نہیں ہے تائیوان کے ساتھ, ٹریڈنگ ریلیشن شپ ہیں, بزنس ریلیشن شپ ہیں, کلچرل ریلیشن شپ ہیں, بہت کلوز ریلیشن شپ ہیں, ملٹری ریلیشن شپ ہیں, پراپر ڈیفینس پیکٹ نہیں ہے, بے تحاشا اسلحہ دیا, لیکن تائیوان ایک ریکگنائز کنٹری نہیں ہے امریکہ کے حساب سے. اب چین کی حکومت شی جنگ پنگ کہتی ہے کہ جو ابھی $11 بلین کا اسلحہ تائیوان مانگ رہا ہے وہ امریکہ تائیوان کو نہ دے,
और डोनाल्ड ट्रंप ने इसका फैसला करना है। अब डोनाल्ड ट्रंप ने इसको भी एक डील में कन्वर्ट कर दिया है। डोनाल्ड ट्रंप ये इंडिया दे रहे हैं कि चीन अगर उनकी कोई बात मानेगा, ये पता नहीं वो चीन से क्या मांग रहे हैं, तो फिर वो ताइवान को हो सकता है ये असला ना दें, और इसका उन्होंने अगले चंद दिनों में फैसला करना है। इस वक्त सबसे बड़ी जो सर दर्दी प्रॉब्लम है डोनाल्ड ट्रंप के लिए, वो ईरान का मसला है। और अभी आपके सामने और भी बहुत से इश्यूज हैं, जिसमें यूनाइटेड नेशन सिक्योरिटी काउंसिल की रेजोल्यूशन भी। अब ये हमें पता चलेगा अगले तीन दिनों में या चार दिनों में कि डोनाल्ड ट्रंप चीन के साथ ताइवान के ऊपर क्या डील करने की कोशिश कर रहे हैं। अब चूंकि जिक्र हो गया ईरान का, तो अब आए ईरान के फॉरेन मिनिस्टर डॉक्टर अब्बास अरग़ची की तरफ। फर्स्ट ऑफ ऑल तो कहना बहुत ज़रूरी है कि डॉक्टर अब्बास अरग़ची बहुत ही पढ़े लिखे मॉडर्न इंतहाई यानी सिविलाइज्ड कैरेक्टर हैं, बहुत ही सक्सेसफुल इस वक्त दुनिया में जितने भी फॉरेन मिनिस्टर्स हैं उनमें सबसे ज़्यादा वन ऑफ द मोस्ट इंपॉर्टेंट फॉरेन मिनिस्टर जो है वो डॉक्टर अब्बास अरग़ची हैं, जिसका मजहर और जिसका जो मैनिफेस्टेशन जो है वो हमने देखी गुज़श्ता 48 घंटों में, जब दो दिन ब्रिक का समिट होता रहा दिल्ली में हिंदुस्तान के अंदर, वहाँ सबसे इंपॉर्टेंट वेल सॉट आफ्टर मीडिया के लिए जो इंटरेस्टिंग फॉरेन मिनिस्टर थे जिनका सारा मीडिया ताकुब कर रहा था, वो डॉक्टर अब्बास अरग़ची थे। पर एक वीडियो क्लिप आप में से अक्सर लोगों ने देखा होगा, अगर आपने देखा नहीं तो मैं आपको डिस्क्राइब करता हूं, मेरे ट्विटर हैंडल पे जाके देख सकते हैं, जिसके ऊपर पूरी दुनिया में इस वक्त बहुत चर्चा हो रहा है, जहां पे आप देखते हैं कि डॉक्टर अब्बास अरग़ची जो है वो एक खातून डिप्लोमेट जो है वो उनसे हाथ मिलाने की कोशिश करती हैं, उनके करीब आती हैं, शीरीन इज़ वेरी ईगर, वो अपना हाथ आगे बढ़ाती हैं और उनके बिल्कुल ऑलमोस्ट टच करती हैं, लेकिन डॉक्टर अब्बास अरग़ची जो है पीछे हट जाते हैं, बदतमीजी नहीं करते लेकिन यह है कि वो बहुत पोलाइटली एक एक्सक्यूज़ देने की कोशिश करते हैं, स्माइल देते हैं, उनको बताते हैं कि मैं आपसे हाथ नहीं मिला सकूँ, विच इज़ इन फैक्ट द स्टेट पॉलिसी ऑफ तेहरान। तेहरान की जो इस्लामिक गवर्नमेंट है, इस्लामिक रिपब्लिक ऑफ तेहरान ईरान की, ये उसकी स्टेट पॉलिसी है कि उनके जो एग्जेक्टिव्स हैं जो उनको रिप्रेजेंट करते हैं स्टेट को, वो औरतों के साथ हाथ नहीं मिला सकते। अब इसको यहाँ जहन में रखें। अब मैं आपको एक 2019 के फरवरी का किस्सा सुनाता हूँ। पुलवामा हो चुका हुआ था 14 फरवरी 2019 को, लेकिन उसके चंद दिन के बाद मैं 19 फरवरी को या 18 फरवरी को मैं चंद पाकिस्तानी सहाफ़ियों के साथ पहुंचा देन हेग, हेग में जहां पे एक पैलेस में इंटरनेशनल कोर्ट ऑफ जस्टिस में ट्रायल था, ये सेकंड हेयरिंग थी लेकिन फाइनल हेयरिंग थी, जिसमें हिंदुस्तान और पाकिस्तान ने दो दिन अपने मसलसल आर्गूमेंट दिए कुलभूषण जाधव के हवाले से। आपको पूरा केस आपके जहन में आ जाएगा। और वहाँ पर जब ये प्रोसीडिंग इसकी शुरू हुई, तो इससे पहले के दोनों साइड के हर्ष पता नहीं सलवे उनके वकील थे और हमारे एक ब्रिटिश थे जिनका मैंने बाद में इंटरव्यू भी किया था, तो इससे पहले कि ये लीगल आर्गूमेंट्स होते हिंदुस्तान के एम्बेसडर ने चंद कमेंट्स दिए और पाकिस्तान की तरफ से मेरा ख्याल है कमेंट्स दिए अनवर कमाल, क्या नाम उनका है, सॉरी मैं उनका एग्जैक्ट अनवर मंसूर, आई एम सो सॉरी, अनवर मंसूर खान साहब उस वक्त पाकिस्तान के अटर्नी जनरल थे, अनवर मंसूर खान साहब ने कमेंट्स दिए। उस स्टेज पे जब अनवर मंसूर साहब सामने से उतर रहे हैं या जा रहे हैं डाइस की तरफ, तो हिंदुस्तान के एम्बेसडर और जो उनके साथ उनका आमना सामना होता है, और अनवर कमाल साहब जो हैं, अनवर मंसूर खान साहब जो हैं, वो अपना हाथ आगे बढ़ाते हैं उनसे हाथ मिलाने के लिए, लेकिन हिंदुस्तान के एम्बेसडर जो हैं वो बिल्कुल जो है ना एक बिल्कुल सीरियस तरीके से, जिसको आप बदतमीजी कह सकते हैं, उनसे हाथ नहीं मिलाते या हट जाते हैं, पीछे चल पड़ते हैं। और उस वक्त जो इंडियन साइड है, अच्छा ये इस तरह से हॉल था जिसमें हम बैठे हुए थे कि अगर अब मैं इस तरह से आपको फेस कर रहा हूँ, तो लेफ्ट साइड पे पाकिस्तान की साइड बैठी हुई थी सब, अलॉन्ग विद लॉयर्स, बहुत से मीडिया के भी कुछ लोग थे और भी बहुत से लोग थे, गवर्नमेंट के बहुत से लोग आए हुए थे, और राइट साइड पे इंडियन डेलीगेशन उनकी टीम बैठी हुई थी, और फिर और भी ज़ाहिर लोग थे, यूरोपियन थे, शहर के लोग थे, बहुत सी लीगल कम्युनिटी के लोग थे, और सामने में खल 15 या 17 जज साहिबान बैठे हुए थे। तो जो इंडियन साइड थी वहाँ पर एक सप्रेस्ड गिगल, जिसे एक सप्रेस्ड लॉफ्टर कहते हैं, वो सुनी था। पाकिस्तानी साइड पर बहुत ज़्यादा गुस्सा था, बिकॉज एक सेंस ऑफ शॉक था, एक बेइज्जती की फीलिंग थी कि देखें ये बेइज्जती की गई। ये इनफैक्ट उस वक्त इंडियन गवर्नमेंट की पोजिशन थी पुलवामा के बाद के पाकिस्तानियों से, या उससे पहले चली आ रही थी कि पाकिस्तानियों से जो है वो हाथ नहीं मिलाने। जब हम वहाँ से बाहर निकले तो इंटरनेशनल मीडिया ने इसको बड़ा कंडेम किया, लोगों ने इंडियन जो जर्नलिस्ट थे उनसे पूछने की कोशिश की कि इस किस्म की बदतमीज़ी जो है ये इंडियन एम्बेसडर जो है उन्होंने क्यों की है, और इंडियन जो मीडिया के लोग थे वो मुख्तलिफ किस्म की आएँ बाएँ शाएँ करके उसकी डिफरेंट किस्म की एक्सप्लेनेशन देते। इसके चंद घंटों के बाद शाम को कुछ पाकिस्तानी जर्नलिस्ट के साथ मैं एक मार्केट प्लेस में था, एक दो और भी मेरे साथ लोग थे पाकिस्तानी जर्नलिस्ट, तो गीता मोहन एक इंडियन जर्नलिस्ट हैं जिन्हें हम लोग जानते थे बिकॉज वो पाकिस्तान बहुत आती, तो उन्होंने देखा, उन्होंने
कहा हाई वी आर जस्ट, वो वहां से निकली तो उन्होंने कहा कि जस्ट ज्वाइन अस वी आर हैविंग फूड. तो हम उनके साथ गए, आगे देखा कि हिंदुस्तान के जो एम्बेसडर थे हेग में वो भी बैठे हुए थे. तो मैंने उनको देखा तो मैंने उनको स्माइल देकर सलाम किया दूर से. मैंने कहा कि बाप से हाथ तो हम नहीं मिला सकते पाकिस्तानी. तो बहुत शर्मिंदा हुए, वो उठ के खड़े हो गए, मेरे करीब आ गए. उन्होंने बड़ी गर्मजोशी से मेरा हाथ पकड़ा, कहने लगे कि देखें वो तो स्टेट की पॉलिसी है, मजबूरी है, आपको पता है पोलिटिकल है, हम सिविल सर्वेंट हैं, इस तरह से है, लेकिन वो आपके साथ मसला नहीं है, वो हमारा हिंदुस्तानी पाकिस्तानी लोगों का मसला नहीं है, वो स्टेट टू स्टेट मसला है, पोलिटिकल मसला है, ये हमारी एक पॉलिसी है. और बड़ी देर हम बैठे रहे, फिर उन्होंने मुझसे अपना नंबर वगैरह भी शेयर किया. और इनफैक्ट बाद में भी पाकिस्तान से भी एक दो दफ़ा मेरी उनसे बात होती थी. डॉक्टर अब्बास सरकची ने जो किया वो ईरान की स्टेट पॉलिसी है, ये इस्लाम नहीं है, ये ईरान की स्टेट पॉलिसी है. ये डॉक्टर अब्बास सरकची, चूंकि आपने देखा ही है कि मैं अब मेरा अमेरिकन ईरानियन कम्युनिटी के साथ बहुत ज़्यादा इंटरेक्शन है, यहाँ बहुत से लोग ऐसे हैं जो डॉक्टर अब्बास सरकची को पर्सनली जानते हैं. मैं

0: ये छू गए हैं कि अपने सामने अपनी मौत के परवाने पर दस्तखत कर रहे हैं, जिसे मिसाक इब्राहिम भी कहा जाता है।
1: बिल्कुल दुरुस्त कहा आपने। अच्छा, अब अगर हम, हमारे पास 20 मिनट हैं, तो अगर हम डेनमार्क की तरफ वापस आ जाएं और डेनमार्क की कुछ ख़बरों पे बातचीत करें, तो मैं उसी ख़बर से शुरू करता हूं जिसके बारे में हमने थोड़ा सा अंदिया दिया था। वो है कि पेट जो है, डेनमार्क की जो खुफिया पुलिस का अदारा है, उन्होंने एक और उस पर आपने भी बहुत खूबसूरत आर्टिकल लिखा है, उसमें उन्होंने ये कहा है कि ईरान जो है वो डेनमार्क की सलामती के लिए एक नुमायां ख़तरा है। और जो उसमें उन्होंने, पेट वालों ने मुख्तलिफ ज़राए के हवाले से ये बात की है, लेकिन ईरान ने, ईरान के सफारत खाने ने तो फौरन उस पर एक्शन लिया और कहा कि भाई इसका कोई सबूत तो लाओ ना हमारे सामने, अगर तुम ऐसी कोई बात करते हो। तो क्या आप समझते हैं कि ये पेट ने जो बात की, पेट की जो एजेंसी है, उन्होंने ये जो कहा है उससे वो, उसका कोई ख़ास मकसद है या उन्होंने कोई हकीकत की बात की है?
0: जहाँ तक मकसद का बात है, इस वक्त ईरान के ख़िलाफ़ हर यूरोपीय मुल्क जो है वो जहर उगल रहा है।
1: जी जी,
0: डेनिश पुलिस इंटेलिजेंस PET की जो ताज़ा तरह रिपोर्ट आया और इस वक्त तक जो मीडिया के जरिए सामने आई है, उसका अगर आप बगौर मुतालिया करें तो उसमें ईरान पर लगाए गए इल्ज़ाम जो हैं वो महज मफरूजों पर और उन चेनगोइयों पर कायम हैं जो ईरान के खिलाफ मुसलसल की जा रही हैं और उनके मकासद यही हैं कि ईरान को घुटने झुकाने पर मजबूर किया जाए
1: जी।
0: और ये चीज़ जो है, इसको कई एक दैनिक माहरीन कानून जो है और इंसानी हमदर्दी की तंजीमें जो हैं उन्होंने सवालिया अंदाज में देखा है कि पुलिस इंटेलिजेंस जब ये कहती है कि ईरान जो है वो डेनमार्क की सलामती के लिए इस तरह खतरा है कि वो डेनमार्क में खुद तो बराह रास्त अगर कोई इकदाम नहीं ले सकता, लेकिन वो ऐसे लोग तलाश कर सकता है, हायर कर सकता है जो उसके लिए काम करें, और ये चीज़ जो है ये ज़रा ख़तरनाक है, क्योंकि आप इस बात से तो इत्तेफाक करेंगे कि बाज़ नौजवान जो हैं वो राह से भटक जाते हैं और कोई काम करने के लिए तैयार भी हो जाते हैं, जैसे आजकल स्वीडन से किराए के कातिल डेनमार्क आते हैं। और आपने देखा है कि इस रिपोर्ट में जो इशारा किया गया है वो ये है कि यहाँ के लोगों को हायर किया जा सकता है इस बात के लिए, और फिर यहूदी और इसराइली मफादात जो हैं उनको नुकसान पहुँचाने की कोशिश की जा सकती है। और साथ ही जिस बात पर ज़्यादा जोर दिया गया है वो ये है कि ये चीज़ें जो हैं ये डेनमार्क की सलामती के लिए खतरा है।
1: लेकिन ऐसे भाई, पिछले 20 साल से मैं देख रहा हूँ कि ईरान की किसी ईरानी शख्स ने ना यहाँ पे कोई हमला किया है, ना कोई बम फाड़ा है, ना ही कोई टेररिस्ट अटैक किया है। तो क्योंकि इस किस्म की बातें जो है ना, मैं नहीं समझता कि ईरान जो है वो इस चीज़ में मुलव्वस होगा। मैं नहीं समझता,
0: कभी, मैं आपसे 100% मुतफिक हूँ और ईरान कभी ऐसा नहीं करेगा,
1: बिल्कुल कभी नहीं हुआ। यहाँ पे
0: इस रिपोर्ट में जिस अंदाज में ये चीज़ें बयान की गई हैं वो इंतहाई याराना महरियत का सबूत है।
1: बिल्कुल, बिल्कुल।
0: वो इसलिए कि वो ये कहते हैं कि ईरान यहाँ अपने मुखालफिन को दबाने के लिए कुछ इकदाम ले सकता है।
1: ये तो हमेशा से कहते रहे हैं ये लोग।
0: मैं कहने वाला था, ये हमेशा से कहते रहे हैं और ये डेनमार्क ही है जिसमें आपको मालूम होगा कि ईरानी मौजूदा हुकूमत के खिलाफ नशरियात के लिए बाकायदा एक टीवी स्टेशन और एक रेडियो की इजाजत दे रखी थी।
1: बिल्कुल जी, बिल्कुल
0: याद है आपको।
1: हाँ जी, बिल्कुल अच्छे से याद है।
0: और इसी तरह जब डेनमार्क इस तरह के इकदाम खुद देता है तो किसी का सारा घर फिर जाए तो वो कोई बाइज नहीं, लेकिन ईरान पर ये इल्ज़ाम लगाना कि वो डेनमार्क की सलामती के लिए खतरा है और डेनमार्क में गड़बड़ करवा सकता है, ये सरासर गैर मुनसफाना और इसके कोई दलाइल नहीं है।
1: जी बिल्कुल, मैं बिल्कुल आपके साथ एग्री करता हूँ। अच्छा, अगर हम आ जाएं हुकूमत की तरफ, इलेक्शन हो गए थे, अब तकरीबन 67 दिन हो गए हैं आज के दिन, और डेनमार्क में अभी तक हुकूमत नहीं बन पाई, और पहले तो है जो हमारी सबका वज़ीर आज़म है अभी भी जो اموری وزیر اعظم ہیں وہ انہوں نے کوشش کی, پھر اس کے بعد اپوزیشن کے لیڈر جو ہیں وہ کوشش کرتے رہے, انہوں نے بھی جو ہے وہ ہاتھ ڈال دیے, اور اس کے ساتھ اب پھر دوبارہ ہمارے بیتھے فریڈرکسن انہوں نے جو ہے مختلف پارٹیوں کے ساتھ اپنی ان کی جو ان کو بلایا ہے, ان کے ساتھ بات چیت کیا. اب ایسے پتہ چلتا ہے کہ چار پارٹیاں جو ہیں اس میں یکجہت آ گئی ہے, سوشل ڈیموکریٹی, ایس ایف, ریڈیکل اور ماڈریٹ, اور ساتھ ہی جو ہے اینس لسٹن کی جو پارٹی ہے اس کی حمایت بھی وہ حاصل کر رہے ہیں. تو کیا آپ سمجھتے ہیں کہ ابھی یہ نئی حکومت بننے میں اب ہو جائے گی, یہ کام ہو جائے گا, کیونکہ ابھی تو دو مہینے سے زیادہ عرصہ ہو گیا حکومت ہی نہیں بن پا رہی.
0: دیکھیے, جہاں تک نئی حکومت بننے کا امکان ہے یا ضرورت ہے اس پر سب زور دے رہے ہیں. اس کی وجہ یہ ہے کہ ہم پھر بھی آپ کو پتا ہے سالانہ بجٹ کا پیش کیا جانا وہ بہت ضروری ہے,
1: درست,
0: اور اس کے لیے حکومت کا ہونا بہت ضروری ہے جی. اسی کے ساتھ ہی کچھ ایسے امور ہیں اور کچھ ایسے قوانین ہیں جو پارلیمنٹ میں جب انتخابات ہوئے تھے تو وہ زیر بحث تھے, لیکن ان کی بحث جو تھی وہ معطل کر دی گئی تھی تاکہ آنے والی حکومت جو ہے وہ ان قوانین کو نظر ثانی کر لے اور دیکھ لے کہ کیا ہے اور کیسا ہونا چاہیے. وہ سارے قوانین بھی پینڈنگ پڑے ہوئے ہیں. آپ کہہ سکتے ہیں کہ پورا نظام حکومت جو ہے وہ ٹھپ پڑا ہوا ہے
1: جی,
0: لیکن اس کے باوجود یہ جو کوشش کی جا رہی ہیں, اب جو تاثر کل اور پرسوں سے دیا جا رہا ہے کہ حکومت جو ہے جیسا آپ نے بھی کہا کہ چار پارٹیاں تو بہت حد تک آپس میں متفق ہو چکی ہیں کہ اس طرح ہونا چاہیے
1: جی,
0: لیکن ساتھ ہی ساتھ ابھی کچھ امور ایسے ہیں خاص طور پر سوشل ویلفیئر کا فیلڈ اور اس کے علاوہ دفاعی امور پر اور سرکاری اخراجات پر اور یہ جو سوشل اور بوڑھے لوگوں کا معاملات ہے ان پر بڑی لیدے ابھی ہو رہی ہے, اور مبصرین اس بات پر اتفاق کرتے ہیں کہ ہر کوئی لیڈر سیاستدان یہ احساس رکھتا ہے کہ فوری طور پر حکومت کا قائم نہ ہونا نہ صرف اندرون ملک بلکہ ڈنمارک کی خارجہ پالیسی پر بھی بری طرح سے اثر انداز ہو رہا ہے. تو آپ دیکھیے کہ کل سوموار کو جو عندیہ دیا گیا ہے شاید یہ آخری مذاکرات ہوں, اور اگر یہ کامیاب ہو گئے تو پھر تو حکومت بن جائے گی, لیکن اگر نہیں بنتے تو پھر بادشاہ سلامت جو ہیں وہ کسی اور کے ذمہ یہ ڈیوٹی لگاتے ہیں یا کیا ہوتا ہے. بعض لوگ تو یہ بھی کہنا شروع کر گئے ہیں کہ اس مخمصے سے نکلنے کے لیے کیا انتخابات نہیں کرائے جا سکتے, لیکن یہاں یہ سوال ہے کہ جن لوگوں نے پہلے اپنے اپنے نظریات کے مطابق اپنی اپنی سوچ کے مطابق جو ووٹ دیا ہے کیا وہ اپنے رویے میں کوئی تبدیلی کریں گے؟
1: ہاں جی بالکل, یہ اور اب دو تین مہینے میں تو لوگوں کی رائے تبدیل نہیں ہوتی. لیکن ایک اور بات بھی ہے کہ شروع میں تو لاسٹ لوکے یہ کہتے رہے کہ میں اینس لسٹن جو کہ سوشلسٹ پارٹی ہے میں اس کے خلاف ہوں کہ وہ حکومت میں ہمارے ساتھ شامل ہوں, لیکن اب پتہ چلا کہ وہ تو اینس لسٹن کی اتنی تعریفیں کر رہے ہیں, ان کو آسمان پہ اٹھا رہے ہیں کہ یہ تو بہت سمجھدار پارٹی ہے اور ہم ان کے ساتھ بات چیت کر سکتے ہیں, ان کو حکومت میں بلا سکتے ہیں, لیکن میں ڈینش پیپل پارٹی کے ساتھ بالکل بات چیت نہیں کروں گا. تو یہ جو کیا آپ سمجھتے ہیں کہ ان کو اب یہ سمجھ آ گئی ہے کہ حکومت بنانے کے لیے اینس لسٹن بہتر ہے ڈینش پیپل پارٹی کی بجائے؟
0: میرے خیال میں اگر ایک دو ہفتہ اور دیر ہو جائے تو لاسو کے راس موشن کی عقل ٹھکانے آ جائے گی اور ان کو بہت کچھ سمجھ آنے لگے گی.
1: اچھا جی,
0: ہاں, لیکن میں اس بات پر ان کی تعریف کیے بغیر نہیں رہ سکتا
1: جی
0: کہ کس طرح انہوں نے ڈینش پیپلز پارٹی کو کی حمایت پارلیمنٹ
1: لگایا جی, بالکل
0: جی, کو مسترد کیا ہے, اور جس طرح کھل کر ڈینش پیپلز پارٹی کے عزائم جو ہیں ان کو ظاہر کیا ہے, اس پر وہ اس بات کے مستحق ہیں کہ ان کی داد دی جائے, اور اس بات پر بھی کہ اب ان کے عقل ٹھکانے آ رہی ہے اور وہ انٹرنیشنل جیسی پارٹی کو بھی ایک مضبوط پارٹی کے طور پر اس طرح سمجھ رہے ہیں کہ پارلیمنٹ میں ان کی اس کی حمایت جو ہے وہ ان کے لیے سودمند ہوگی.
1: یہ ضرور بات ماننی پڑے گی کہ وہ سیاستدان بہت اچھے ہیں.
0: इसमें बिल्कुल कोई शक नहीं, वो मुल्क के वजीर आजम रहे हैं और
1: एग्जैक्टली वजीर खारजा भी हैं।
0: जब से ये यूक्रेन की जंग शुरू हुई है
1: जी,
0: और खुद फलस्तीन के मुकाबले में के मुताबिक और इसराइल के बारे में उनके बयान जो आ रहे हैं अभी तक आ रहे हैं वो इंतहाई जिरह सियासतदान दिखाई देते हैं और वो अपने मनसब को इस्तेमाल करना बहुत अच्छी
1: अच्छा जानते हैं बिल्कुल। अच्छा, उन्होंने एक और बड़ी अच्छी बात की, वो कहते हैं कि जब हमारी पिछली हुकूमत में बहुत ज़्यादा मिनिस्टर थे और 25 के करीब मिनिस्टर थे, अब हम इतने मिनिस्टर नहीं चाहते, मिनिस्टर कम हो लेकिन बेहतरी जो है ना वजारतों में बेहतरी आनी चाहिए, वो अपने काम को बेहतर करें, तो ये तो एक अच्छी बात है।
0: बिल्कुल आपने बिजा कहा, और ये वज़रा की जो लंबी फरिश्त है यहाँ पर आप देखते हैं
1: जी,
0: और ऐसे ऐसे विजी, और फिर इन वजारतों के लिए केंद्रीय वजारतों के लिए ऐसे लोगों को मुंतकिल किया गया हुआ है जिनका उनके वजारत के साथ कोई ताल्लुक
1: नहीं होता है। बिल्कुल बिल्कुल,
0: उनको उस वजारत के अमूर की अलग बेहद तक मालूम नहीं होती। इसके साथ ही आपने एक और भी, शायद आप उसका भी जिक्र करें, एक और खबर भी देखी होगी कि डेनिश पीपल्स पार्टी
1: जी
0: और इसके साथ ही वो जो थे अल्टरनेटिव पार्टी
1: जी,
0: उन्होंने भी एक तजवीज पेश की है।
1: अच्छा,
0: उन्होंने कहा है कि डेनमार्क में किसी पार्टी के क़ियाम के लिए जो 20,000 अफराद के दस्तखत लाजमी होते हैं,
1: हाँ जी, उसको
0: उस तादाद को बढ़ाकर 50,000 कर दिया जाए ताकि हर रोज नई पार्टी में जन्म न लेती है।
1: दुरुस्त, हाँ जी, उन्होंने कहा है, लेकिन मैं
0: का ये कहना है कि अगर ऐसा कर दिया गया तो इससे बिल्कुल नई पार्टियों का वजूद
1: खत्म
0: हो जाएगा और उनको नई पार्टियां बनाने के मतलब कोई सोच भी नहीं सकेगा। ये जमहूरियत के लिए अच्छा नहीं होगा।
1: बिल्कुल दुरुस्त कहा आपने।
0: और लेकिन साथ ही ये दैनिक सियासत भी अब तैयार कर रही है
1: जी।
0: साथ ही आप देखते हैं कि आप कामयाब होकर तो किसी पॉलिटिकल पार्टी से के प्लेटफॉर्म से आते हैं लेकिन पार्लियामेंट में जाते ही आप अपनी पार्टी बदल लेते हैं और आजाद रुकन बन जाते हैं।
1: ये भी उनको लॉ बनाना चाहिए कि जब आप एक पार्टी के थ्रू कामयाब हुए तो आप दूसरी पार्टी नहीं बदल सकते, लेकिन अब जमहूरियत में अब क्या कह सकते हैं। अच्छा, डेनमार्क की जो पिछली हुकूमत थी जो अभी, उसने एक और उस पर एक और नया इल्ज़ाम आया है कि वो जब कानून बनाते थे ख़ास तौर पर गैर मुल्कियों के लिए, तो वो बड़ी जल्दी से जो है वो कानून को पास करवा लेते थे और उसके बारे में जो है कई थिंक टैंक जो है उन्होंने ये कहा कि भाई लोगों से तो पूछ लिया करें, क्योंकि आप यहाँ पे लॉ बनाने से पहले मुख्तलिफ एनजीओज और मुख्तलिफ थिंक टैंक्स वगैरह से भी राय ली जाती है और मुख्तलिफ पार्टियों से भी। तो ये चीज़ तो मैंने ख़ुद भी देखी है अपने वक्त में कि कई कवानीन जो है बड़ी जल्दी से उनको जो है वो पार्लियामेंट के थ्रू पेश करके कानून जो है बना लिया जाता था।
0: बिल्कुल आपने बिजा कहा, और इसमें वो खदशा होता है कि अगर ये कानून का मसौदा माहरीन को या कानूनदानों को या जैसा कि आपने कहा एनजीओ वगैरह को तो भेजा जाए और पूछा जाए कि इस कानून के मुतल्लिक आपकी क्या राय है, क्या इसे मंजूर किया जा सकता है या इसमें कुछ तब्दीली होनी चाहिए। ये अमल जो है मौजूदा हमारी जो सबका हुकूमत थी और जो इस वक्त कायम मुकाम हुकूमत कहलाती है
1: जी,
0: इसके दौर में ये अमल कमोबेश रोक दिया गया था और इतनी सूरत के साथ इनको कानून को पार्लियामेंट में पेश करके बगैर इन पर अवामी राय और माहरीन की राय लिए जल्दी से मंजूर कर दिया जाता था। और ऐसे कानून इस वक्त मार्ग वजूद में आ चुके हैं जो कि माहरीन की निगाह में होने ही नहीं चाहिए, खासतौर पर गैर मुल्कियों के हवाले से
1: जी। दुरुस्त, बिल्कुल,
0: और अब इस बात को पर जोर दिया जा रहा है कि ये तरीका जो है ये सरासर गलत है और ये जमहूरियत के उन बुनियादी असूलों जवाबत और वसूल के खिलाफ है जो कि कानून को इकराम बख्शते
1: जी। अच्छा नसीब भाई, डेनमार्क जो है उसमें 100% लिटरेसी है, सब लोग स्कूल जाते हैं और कम से कम 9 क्लास तक तो वो जो है वो पढ़ते हैं, लेकिन अब एक नया सर्वे आया जो मैं समझता हूँ बहुत तश्वीशनाक सर्वे है, उसमें कहा गया है कि हर 9 जो तालिबे इल्म हैं जब वो पब्लिक स्कूल से निकलते हैं तो उनकी डेनिश और मैथमेटिक जो है वो बिल्कुल ही नकारा होता है और उसमें ख़ास तौर पे وہ بچے جو غریب فیملیوں سے آتے ہیں اور جس میں کافی غیر ملکی بچے بھی ہیں، پاکستانی، ٹرکش ہو گئے یا موراکن وغیرہ، تو یہ سروے یہ کیا یہ ظاہر نہیں کرتا کہ تعلیم کے بغیر تو آپ اس معاشرے میں آگے جا نہیں سکتے؟ لیکن اگر بچے جو ہیں غیر ملکیوں کے بچے اور غریب ڈینش بچے جو ہیں، اگر وہ نویں کلاس سے نکل آتے ہیں اور ان کے ڈینش بھی اچھے نہیں ہیں، میتھمیٹک بھی اچھا نہیں ہے، تو وہ پھر کیسے آگے بڑھیں گے؟ اور اس کے لیے حکومت نے جو ہے چند کنکلوژن ہے اس رپورٹ میں، اور اس میں کہا گیا ہے کہ لڑکیاں جو ہیں خاص طور پہ لڑکوں کی نسبت وہ اچھا مظاہرہ کر رہی ہیں اپنی تعلیم کا، اور جو پیرنٹس ہیں، جو پڑھے لکھے پیرنٹس ہیں اور جن کی انکم بڑی اچھی ہوتی ہے، ان کے بچے جو ہیں وہ اسکول میں بہتر کارروائی کرتے ہیں اور بہتر تعلیم حاصل کرتے ہیں۔ تو اس ان سب چیزوں کا تعلق تو پھر جو ہے وہ غربت سے ہوا، اور آپ کی اکانومی کیسی ہے، تو پھر غریب بچے کیا کریں؟
0: آپ نے بالکل بجا کہا کہ ایک تعلیمی کمزوری کا جو اصل سبب ہے وہ ان خاندان کے بچوں سے تعلق رکھتا ہے جو غربت کی لکیر سے بھی بہت تھوڑا بہت آگے ہیں۔
1: جی
0: جی، اور یہ صورتحال جو ہے بڑی سخت گمبھیر ہے۔ آپ نے بالکل بجا کہا، اس رپورٹ میں جس طرح نشاندہی کی گئی ہے کہ نویں کلاس سے کئی بچے جو ہیں وہ تو نویں کلاس پاس بھی نہیں کرتے
1: exactly.
0: اور ان کی میتھمیٹک، ریاضی یعنی، اور ان کی دینش زبان جو ہے وہ اس قابل نہیں ہوتی کہ انہیں بازار میں اور روزگار کی منڈی میں آگے بڑھنے کے مواقع میسر کر سکے۔
1: جی،
0: اور اس کے ایک تشویشناک بات ہے جس پر ماہرین جو ہیں وہ اپنا اپنا مختلف نقطۂ نظر ظاہر کرتے ہوئے ایک مطالبے پر متفق ہیں کہ اسکولوں میں کچھ ایسے اقدامات کیے جانے چاہیے کہ غریب بہن کے بچے جو ہیں وہ بھی اسی طرح سے تعلیم حاصل کر سکیں جس طرح کے وائٹ کالر لوگوں کے یا امیر لوگوں کے بچے جو ہیں وہ تعلیم حاصل کرتے ہیں۔ اور جنہیں ہم کہتے ہیں فوری اسکول، یہ ان کی صورتحال کو بہتر بنانے کے لیے فوری اقدامات کی ضرورت ہے، بصورت دیگر آنے والے 10-12 سالوں میں یہ نوجوان جو ہیں جو کہ نہ تو تعلیم ان کے پاس ہوتی ہے نہ کوئی ان کے پاس ہنر ہوتا ہے، یہ بازار روزگار میں اس افرادی قوت کو کم نہیں پورا نہیں کر سکیں گے جس کی ضرورت ہوگی، اور ساتھ ہی ساتھ ان بچوں کا اپنا مستقبل جو ہے یہ جوانی کے دنوں بڑا تاریخ ہو سکتا ہے، اور یہ ایک اچھی بات نہیں ہے اس معاشرے کے لیے۔
1: بالکل، اور سوشل ڈیموکریٹک پارٹی کا ایک تھنک ٹینک ہے اے ای، جو کہ خاص طور پہ لیبر مارکیٹ میں بڑی ریسرچ کرتا ہے، اور انہوں نے تو خاص طور پہ کہا ہے کہ ایک اچھا جو فولک اسکول ہے، جو اسٹرانگ فولک اسکول ہے، وہ ایک معاشرے کی جو سوشل موبیلٹی ہے اس کو بہتر کرنے کے لیے بہت ضروری ہے، کیونکہ اگر فولک اسکول اچھا نہیں ہوگا، طالب علم جو ہیں وہ اچھی ان کی تعلیم نہیں ہوگی، تو وہ جیسے ابھی آپ نے کہا ہے وہ پھر ان کا فیوچر بھی جو ہے وہ خراب ہوگا، اور پھر خراب فیوچر میں کچھ بچے جو ہیں ہو سکتا ہے کہ وہ بڑے ہو کے کرمنالٹی کی طرف چل پڑیں یا اور کوئی ایسی برائی کی طرف چل پڑیں جس سے معاشرے میں بھی پرابلم ہوگا، ان کو خود بھی جو ہے پرابلم پیدا ہو سکتے ہیں۔
0: بالکل، آپ نے بجا کہا، اس رپورٹ کا حوالہ دیتے ہوئے آپ نے ایک بڑی اچھی اور خوبصورت بات بھی بتائی ہے۔
1: جی،
0: وہ یہ ہے کہ خاص طور پر تارکین وطن برادریوں میں،
1: جی،
0: جتنے بھی یہاں پر غیر ملکی رہتے ہیں ان میں لڑکیاں جو ہیں وہ اپنے ہم عمر بھائیوں سے کہیں آگے ہیں، اور یہ بات بتاتے خود ہم پاکستانی جو ہیں ہماری برادری کے لیے بھی بڑی خوش آئند ہے کہ ہماری بچیاں جو ہیں وہ ماشاء اللہ بہت اعلیٰ تعلیم حاصل کر رہی ہیں، اور وہ اپنی ڈینش جو لڑکیاں ہیں ان کے مقابلے میں بھی کہیں آگے ہیں۔
1: بہت درست،
0: اور اس بات کو ہمیشہ مد نظر رکھنا چاہیے، اور مجھے خوشی ہے کہ ہمارے پہلی نسل کے والدین تو جیسے ہم تھے وہ تھے، ہماری دوسری نسل جو ہے لیکن انہوں نے آزادی دی ہے اپنے بچوں کو تعلیم حاصل کرنے کے لیے، اور ان کو باقاعدہ اسکولوں، کالجوں اور یونیورسٹیوں میں آپ دیکھتے ہیں۔
1: جی جی بالکل،
0: آپ نگاہ جڑائیں کہ ہماری پاکستانی نوجوان لڑکیاں جو ہیں ان میں کتنی پی ایچ ڈی کر چکی ہیں،
1: بالکل،
0: اور وہ مختلف محکموں میں بڑے اعلیٰ عہدوں پر کام بھی کر رہی ہیں اور اپنی تعلیم کو بھی جاری رکھے ہوئے ہیں،
1: اور محکمہ صحت میں تو نصر بھائی अगर आप प्लानम इंस्टीट्यूट में जाएं तो 15% जो स्टूडेंट है वो उनका गैर वो जो है जिसको वो माइनॉरिटीज की बच्ची है बच्चे हैं उसमें।
0: बिल्कुल आपने बजा कहा और बिल्कुल महकमा चाहे तो आपने निशानदही कर दी। मुख्तलिफ महकमे जो हैं वजारतों के अंदर दफ्तरों में काम करने वाली हमारी ख्वातीन जो हैं हमारी नौजवान लड़कियाँ जो हैं वो माशाल्लाह ऐसी चीज़ें इस तरह से मुताबिक हैं कि डेनमार्क के वो लोग जो हमारे खिलाफ और ख़ासतौर पर मुसलमान ख्वातीन के खिलाफ जहर उगलते रहते हैं वो भी आंखें फाड़ फाड़ कर देख रहे हैं कि ये कहाँ तक आगे बढ़ जाए
1: जी।
0: और क्यों बढ़ गए हैं वो इसलिए कि हमने हमारी अपनी बच्चियों ने और बच्चों ने यहाँ तालीम को अपना महवर बनाया
1: जी। दोस्त अच्छा आपने जिक्र किया था कि दो पार्टियों ने ये तजवीज़ पेश की है कि पार्लियामेंट के इलेक्शन में हिस्सा लेने के लिए एक पार्टी को 50,000 सिग्नेचर इकट्ठे करने पड़ेंगे और उसका क्या नुकसान होगा
0: नई पार्टी बनाने के लिए।
1: नहीं वही ना नई पार्टी बनाने के लिए और उसके बाद हिस्सा लेने के लिए इंतखाबात में। तो एक और ख़बर है उसके साथ ही वो ये है कि तकरीबन 6 लाख जो लोग हैं जो डेनमार्क में रहते हैं वो पार्लियामेंट के इलेक्शन में हिस्सा नहीं ले सकते क्योंकि उनके पास डेनिश नेशनैलिटी नहीं है और उसमें से अक्सरियत के जो लोग हैं वो यहाँ पे पैदा हुए हैं यहीं पढ़े लिखे हैं यहाँ पे तालीम हासिल की है। तो अब कुछ लोग ये भी कह रहे हैं कि क्या ये बेहतर नहीं होगा कि जमहूरियत को बेहतर करने के लिए कि जो शख्स यहाँ पर पैदा हुए हैं यहाँ पर तालीम हासिल की है तो उनको भी जो है पार्लियामेंट के इलेक्शन में वोट डालने का हक मिलना चाहिए।
0: ये बात तो आप बाशी कुरैशी साहब आप पिछले 20-22 साल से कर रहे हैं मुझे अच्छी तरह याद है जब आप कागजों के पलंदे बगल में दबाए यही मुतालबा लिए मुख्तलिफ सियासतदानों से मुलाकातें करते थे
1: जी, जी, जी।
0: और उनकी बातें सुनते थे
1: जी।
0: ये मैं आज आपकी उस 20-25 साल पुरानी बात को उसकी तायद करते हुए फिर यही कहूँगा कि ऐसा होना चाहिए कि जो बच्चा यहाँ पैदा होता है किसी गैर मुल्की के यहाँ वो ऑटोमेटिकली खुद डैनिश तसव्वुर किया जाए और उसको डैनिश शरीयत वो दी जाए। अभी जो आपने कहा है इतनी तादाद में लोगों को वोट के हक से महरूम कर देना ये एक ऐसी बदकिस्मती है कि इससे आप मुआशरे में उन लोगों को मुस्तरद कर देते हैं यानी उनकी किसी बात को आप अहमियत नहीं देते
1: Exactly.
0: और इतने लोगों की आवाज़ को मुस्तरद कर देना ये बजाते खुद जमहूरियत के लिए नुकसानदेह है।
1: लेकिन कुछ लोग ये कहते हैं कि ये जो 6 लाख लोग हैं उनमें से अक्सरियत जो है वो गैर मुल्कियों की वो सोशलिस्ट टाइप के हैं या मुसलमान बैकग्राउंड के हैं और वो जो है बड़ी पार्टियों को वोट नहीं देंगे वो छोटी पार्टियों को वोट देंगे तो इससे हो सकता है हुकूमत बनाने में भी प्रॉब्लम है ये एक बात की जाती है।
0: बिल्कुल ये बात की जाती है और इसमें बहुत हद तक हकीकत भी दिखाई देती है
1: जी।
0: सवाल ये पैदा होता है कि वो क्यों बड़ी पार्टियों को वोट ना दें अगर वो वोट नहीं देते तो सवाल पूछा जाना चाहिए कि वो क्यों वोट नहीं देते वो इसलिए वोट नहीं देते या नहीं देंगे कि गैर बड़ी पार्टियों का रवैया हमेशा गैर मुल्कियों पर एक अजाब की तरह रहा है।
1: बिल्कुल हाँ और उनके लिए उन्होंने कुछ नहीं किया बिल्कुल
0: उनके लिए हर रोज नए से नए कानून बना देते हैं और पहले से बने हुए कानून को मजीद सख्त कर देते हैं और फिर उनको ये कहते हैं कि ये कानून अब बना है लेकिन ये लागू फलां तारीख से होगा यानी पिछले साल से।
1: अच्छा एक और खबर पे जो काफी बहस मुबासा हुआ और मीडिया में भी कि जब भी कोई मनी लॉन्ड्रिंग होती है या टैक्स के पैसे चोरी किए जाते हैं मॉम्स वगैरह में तो उसमें अगर 10 लोग कोई ये काम करते हैं तो उसमें अगर एक दो गैर मुल्की हों ख़ासतौर पे कोई पाकिस्तानी हो तो उसको बहुत उछाला जाता है। लेकिन अभी एक नई खबर आई है एक डेनिश लॉयर था एक्स लॉयर उसको भी 6 साल की सज़ा हुई है उसने $1 बिलियन के बराबर जो है वो मनी लॉन्ड्रिंग की है और वो डेनिश शख्स जो है वो अपनी माँ के विले के नीचे जो है वो उसने दफ्तर बनाया हुआ था आपको पता है वो जहाँ पे हम जाते हैं तारिक सिंधु से मिलने के लिए वो अलहमरा वाइब पे जो है ना वो वहाँ पे उसने वो दफ्तर बनाया हुआ $1 बिलियन। तो इसका मकसद यह कि जब ये लोग मनी लॉन्ड्रिंग करते हैं तो उसमें ये नहीं होता कि कौन किस नेशनैलिटी से है फ्रॉड फ्रॉड है
0: یہ بالکل آپ نے بجا کہا, اور جرم کرنے والا بھلے وہ غیر ملکی ہو
1: بالکل
0: تو وہ مجرم ہے جی, اس میں کسی قسم کی کوئی دو رائے نہیں ہو سکتی.
1: بالکل
0: اس طرح سے کسی غیر ملکی کا اس طرح کے دھندے میں ملوث ہونا سامنے آتا ہے تو اس کو مشتعل کرنے کے لیے تمام اخبارات اور تمام یہ جو ذرائع ابلاغ ہیں اور ہمارے سیاستدان جو ہیں پارلیمنٹ تک میں اخباریاں آنی شروع ہو جاتی ہیں
1: جی,
0: یہ لوگ مجرم ہیں, یہ اس طرح کا کاروبار کرتے ہیں, وائٹ واشنگ کرتے ہیں وغیرہ وغیرہ. پہلی بات تو یہ کہ ہم غیر ملکیوں کو بطور خاص اس بات سے پتا کرنا چاہیے کہ ہم ایسے دھندوں میں شامل ہی نہ ہوں, ملوث نہ ہو.
1: جی درست.
0: اور دوسری بات یہ ہے کہ ڈینش ذرائع ابلاغ کو بھی سامنے رکھنی چاہیے کہ مجرم مجرم ہے اور جرم جرم ہے, اس کو اتنا بڑا چڑھا کر پیش نہ کیا جائے کہ پوری کسی غیر ملکی برادری پر الزام آنا شروع ہو جائے اور ہر کوئی غیر ملکی جو بازار میں گلیوں میں سڑکوں پر چلتا پھرتا نظر آتا ہے اسے دیکھنے والا ڈینش یہ سمجھے کہ یہ بھی ایک کرمینل جا رہا ہے.
1: بالکل دوست کا. لیکن دکھ والی بات یہ ہے نصر بھائی کہ جو پاکستانی کمیونٹی کا اپنا میڈیا ہے, اب ایک میڈیا ہے وہ جو اردو میں خبریں لگاتے ہیں, انہوں وہ بھی ایسی خبریں لگاتے ہیں ڈنمارک میں تاریخ کے بڑے ٹیکس فراڈ کیس میں 12 افراد کی سزائیں, پاکستانی نژاد ملزمان بھی اس میں شامل ہیں. اور بھائی اس میں پاکستانی یا ڈینش یا مراکن جو بھی ہے, ایک شخص جو فراڈ کرتا ہے اس کو آپ جو ہے کنڈیم کریں اور اس کو سزا ملنی چاہیے, لیکن اس میں شہریت یا قومیت جو ہے اس کو ہمارے لوگ بھی جو ہے نا خاص طور پہ ایک پاکستانی مسئلہ بنا دیتے ہیں.
0: بالکل آپ نے بجا کہا, اور ایسا نہیں ہو خبر کے طور پر رکھا جانا چاہیے اس میں کون. ہاں بتا سکتے کہ متعلقہ فرد جو ہے وہ پاکستانی نسل ہے یا پاکستانی نژاد ہے, لیکن اس طرح سے نہیں ہونا چاہیے کہ وہ خبر جو ہے وہ یہ تاثر دے کہ یہ جرم کرنے والے پاکستانی ہی ہیں اور یہ کرتے ہیں. یہ بات یہ نہیں ہونی چاہیے.
1: بالکل
0: خبر کو خبر کے طور پر سامنے لائیں اور آپ تبصرہ بھی کریں, لیکن اس خبر کے دوران اس کی تشہیر کے دوران اس فرد کی قومیت کو اتنا موضوع نہ بنائیں کہ یہ سمجھا جائے کہ یہاں پر رہنے والی وہ قومیت جو ہے اس کے لوگ جو ہیں وہ سارے جرائم میں ملوث ہوتے ہیں.
1: ایگزیکٹلی. اچھا جرائم کے توسط سے ایک اور خبر بھی ہے جس پہ میں آپ کے رائے لوں گا. ڈنمارک ایک جمہوری ملک ہے اور یہاں پہ جمہوریت کو قائم کرنے کے لیے اور جرائم کو کم کرنے کے لیے اب ہر طرف جو ہے وہ کیمرے لگائے جا رہے ہیں, تو اس میں سوشل ڈیموکریٹک پارٹی کے کچھ جو پولیٹیشن ہیں وہ کہتے ہیں یہ کیمرے تو بہت کم ہیں, ابھی تو ہمیں اور کیمرے لگانے چاہیے, اور پچھلے چند سالوں میں تو اتنی جگہ پہ کیمرے لگے ہوئے ہیں کہ آپ سانس لینا جو ہے نا لوگوں کا مشکل ہے. تو ایک طرف تو جمہوریت کی بات کرتے ہیں, عوام کی انڈیویجول لوگوں کی حقوق کی بات کریں, لیکن ان کو سرویلنس بھی ہوتی ہے, ان کو جو ہے ان کی نظر بھی رکھی جاتی ہے, تو یہ سارا خرچہ جو کیا جاتا ہے تو یہ عوام پہ نظر رکھنے کے لیے.
0: بالکل آپ نے بجا کہا, یہاں تو ایک چڑیا جو ہے اس کا بھی ان کو معلوم ہے کہاں سے کہاں آتی ہے, کہاں جانا دھم کر چکتی ہے.
1: Exactly.
0: لیکن اس میں فکر مند ہونے کی کوئی ضرورت نہیں, کیونکہ اگر آپ ایک پرامن شہری ہیں اور اپنی زندگی کو قانون و ضوابط کے مطابق گزار رہے ہیں تو آپ کو کوئی ضرورت نہیں کہ آپ کو کس نگاہ سے کس زاویے سے کہاں کہاں مانیٹر کیا جا رہا ہے اور دیکھا جا رہا ہے. اس وقت جو حالات ہیں پورے یورپ میں آپ دیکھ لیجیے, ڈنمارک میں بھی وہی صورتحال ہے, اور نگرانی کرنے والے کیمرے جو ہیں وہ جگہ جگہ اس لیے ہی لگائے جا رہے ہیں کہ لوگوں کو تحفظ مہیا ہو اور جرائم کاری سے بچا جا سکے. لیکن آپ کی یہ بات جو ہے یہ بالکل بجا ہے کہ ایک چھوٹے سے ملک میں اتنی زیادہ تعداد میں جگہ جگہ ہر موڑ پر ہر گلی میں کیمرے لگا دیا جانا ایک بہت بڑا مالی نقصان بھی ہے اس کا. اور یہاں کے جو لوگ اس پر کر رہے ہیں وہ جرائم کی روک تھام کے لیے دیے جانے والے اقدامات کی تو تعریف کرتے ہیں, لیکن ان پر اٹھنے والے اخراجات کو عوام پر بوجھ تصور کرتے ہیں.
1: Exactly.
0: اور اس بوجھ سے بچنے کے لیے وہ یہ کہتے ہیں کہ بعض جگہوں پر غیر ضروری کیمرے جو ہیں وہ لگائے گئے ہیں, وہاں نہیں ہونے چاہیے.
1: جی ایگزیکٹلی. اور اس کا ایک نقصان یہ ہے نصر صاحب کہ جب آپ عوام کو کہتے ہیں کہ ہم آپ کو مانیٹر کر رہے ہیں اور ہم آپ پہ نظر رکھ رہے ہیں, تو آپ لوگوں کو یہ کہہ رہے ہیں کہ ہم آپ پہ اعتبار نہیں کرتے.
0: بالکل آپ نے بجا کہا, اور یہ اصل بات یہی ہے.
1: جی بالکل,
0: اسے یہ کہنا شاید مناسب ہو کہ ہم سبھی جو ہیں ہم ایک طرح سے مشتبہ.
1: ایگزیکٹلی, ہم شبہ کر رہے ہیں ان کے اوپر. اچھا آخری ایک خبر ہے ڈنمارک کی, وہ بھی عجیب سی خبر ہے. یوں تو ہم ڈنمارک میں ہم کہتے ہیں کہ ہمارے یہاں جنڈر اکوالٹی ہے اور ہر شعبے میں مرد اور خواتین جو ہیں وہ برابر ہیں, تنخواہیں برابر ہونی چاہیے, وہ جب نہیں ہیں. لیکن اب ڈنمارک کی جو آرمڈ فورسز ہیں اس سے ایک خبر آئی ہے کہ پچھلے 6 مہینے میں جو لڑکیاں ڈینش آرمی میں جاتی ہیں ان کے ساتھ جو ہے بہت ہی غلط سلوک کیا جاتا ہے اور ان کے سیکشولی جو ہے ان کو تنگ کیا جاتا ہے بہت. تو میں پھر وہی کہوں گا کہ ایک اس قسم کے ملک میں جہاں جمہوریت بھی ہے, آزادی بھی ہے, اور جو ہے خواتین ان کی ریسپیکٹ کی جاتی ہے, لیکن آرمڈ فورسز جیسے ادارے میں جہاں پہ کافی نظر رکھی جاتی ہے اور کڑی ڈسپلن ہوتا ہے, وہاں بھی اب یہ جو ہے وائلیشن شروع ہو گئی ہیں, سیکشول وائلیشن لڑکیوں کی.
0: یہ ایک بڑی بدقسمتی کی بات ہے, اور یہ رپورٹ جب میں نے دیکھی تو میں نے بھی یہی بات سوچی تھی جو آپ کہہ رہے ہیں کہ اگر مسلح افواج میں یہ جنسی ہراساں کیا جانا جو ہے یہ واقعات رونما ہوئے ہیں تو یہ فوجی ڈسپلن کے بھی خلاف ہے اور انسانی اخلاقیات کے بھی خلاف ہے. اور ماہرین نے اس پر سوال اٹھاتے ہوئے مسلح افواج کے سرکردہ لوگوں سے یہ سوال کیا ہے, اور وزارت دفاع میں بھی یہ بات بحث ہے کہ اس کا تدارک کیسے ممکن ہو. تو سوال یہ ہے کہ پہلی بات تو یہ ہے کہ یہ چیزیں کیوں رونما ہوتی ہیں. اس کی وجوہات جو ہیں وہ کئی ہیں, لیکن اس میں عام جو وجہ بتائی جا رہی ہے وہ یہی ہے کہ خواتین کا جو تجسس ہوتا ہے مردوں کے ساتھ, دوسرا وہ کئی بعض اوقات وہ حد سے زیادہ بڑھ جاتا ہے اور اسے محسوس کیے بغیر یہ چیز جو ہے یہ سرزد ہو جاتی ہے. تو آپ دیکھیے کہ مسلح افواج کے اپنے جو متعلقہ ادارے ہیں فوج کے اندر وہ اس چیز کو روکنے کے لیے کیا اقدامات لیتے ہیں, لیکن وہ خواتین جو اس وقت فوج میں اپنی ذمہ داریاں سر انجام دے رہی ہیں اور بڑے بڑے اعلیٰ عہدوں پر ہیں.
1: جی جی ہاں بالکل, جنرل تک ہیں. جی جی جی ہاں,
0: بڑے بڑے اعلیٰ ان کے پاس میجر تک تو میں جانتا ہوں, ان کے عہدے جو ہیں وہ اس بات کو بڑی سنجیدگی سے لے رہے ہیں اور اس بات کے تدارک کے لیے باقاعدہ یہ کہا جا رہا ہے کہ آنے والی حکومت جو ہے وہ اس معاملے کو اہم تصور کرتے ہوئے اس پر اقدامات لے گی.
1: بہت خوب نصر بھائی, آپ کا اتنا وقت دینے کے لیے, ایسے جو بھی ہم خبریں اکٹھی کرتے ہیں ان پہ تبصرہ کرنے کے لیے آپ کا بہت بہت شکریہ. اور
0: آپ کے سامعین اور ناظرین کو
1: جی جی
0: جشن عید مبارک ہو.
1: ہاں میں بھی یہ کہنا چاہتا تھا آپ سے.
0: اور دوسری بات یہ ہے کہ اللہ تعالی ہم سب کو اپنی پناہ میں رکھے, اور اس ملک کی خوشحالی ہماری خوشحالی ہے, اور اس کے ساتھ ہی ہمیں اپنے وطن عزیز آبائی وطن کو ہرگز نہیں بھولنا چاہیے.
1: نہیں نہیں نہیں جس
0: میں پھر جاتے جاتے آپ سے ایک بات عرض کرتا ہوں کہ ہمارے شفیع محترم کو باقاعدہ طور پر اس نام نہاد اخبار کو نوٹس بھیجنا چاہیے کہ آپ لوگوں کا یہ رویہ جو ہے یہ ہم اس کی مذمت کرتے ہیں اور اسے اپنے ویب سائٹ سے ہٹاؤ.
1: بہت خوب, بہت بہت, اور آپ کا یہ قیمتی مشورہ جو ہے یہ امبیسڈر صاحب تک پہنچ جائے گا. اور ہاں ایک بات ہے, رضا صاحب نے کچھ کھیر لے کے آئے ہیں اور کچھ گوشت لے کے آئے ہیں, تو جب نیکسٹ ٹائم آپ شہر میں آئیں گے تو پھر ہم بیٹھ کے دونوں کھیر بھی کھائیں گے اور قربانی کا گوشت بھی کھائیں گے.
0: گویا ہمیں باسی کھیر اور باسی گوشت کھلایا جائے گا.
1: اچھا بہت بہت شکریہ نصر بھائی, اپنا خیال رکھیے, اور موسم کا موسم تو جیسا ہے ہی ہے لیکن اپنی صحت کا خیال رکھیے پلیز.
0: جزاک اللہ, اللہ سب کو خوش رکھے, آباد رکھے.
1: تھینک یو رضا بھائی, یہ تھا آج کا ہمارا پروگرام, اور امید ہے ہمارے سامعین و ناظرین کو یہ ساری خبریں تبصرہ جو ہے پسند آیا ہوگا, اور اگر جیسے اگر ان کے پاس کوئی سوال ہو، کوئی معلومات ہو، کوئی موضوع ایسا ہو جس پہ وہ چاہتے ہیں کہ ہم جو ہے اس پہ معلومات اکٹھی کریں، تو پلیز ہمیں ضرور کانٹیکٹ کریں، اور اگلے ہفتے تک کے لیے جو پھر ہم آپ سے اجازت چاہیں گے۔ پاکستان زندہ باد، ڈینمارک پائندہ باد۔
2: ہزاروں دلوں کی دھڑکن، آپ سن رہے ہیں ریڈیو ہم وطن۔

0: हजारों दिलों की धड़कन, आप सुन रहे हैं रेडियो हम वतन।
1: अस्सलाम वालेकुम, दिस इज मोहित पीजादा इन वॉशिंगटन यूनाइटेड स्टेट्स। एक पाकिस्तानी सहाफी ने, एक प्रोमिनेंट पाकिस्तानी सहाफी ने यह दावा किया है कि फॉर्मर प्राइम मिनिस्टर पाकिस्तान इमरान खान के साथ अडयाला जेल में एक फॉर्मर आर्मी चीफ की मुलाकात हुई। वो कौन से फॉर्मर आर्मी चीफ हैं ये उन्होंने डिस्क्लोज नहीं किया, और तहम उन्होंने कहा यह है कि ये मुलाकात जो है ये मुस्बत रही है, ये पॉजिटिव रही है, इसमें पेशरफ्त हुई। अब पाकिस्तान की सहाफत में, पाकिस्तान के पॉलिटिकल कल्चर में ये रीत बड़ी पुरानी है कि आप कहते हैं कि आपको किसी सोर्स के जरिए, कॉन्फिडेंशियल सोर्स के जरिए आपको एक खबर मिली है, आप उसे नशर कर देते हैं। अक्सर इसका सियाको सबाक और उसके कॉन्टेक्स्ट का कोई ख्याल भी नहीं रखा जाता, ना उसे एक्सप्लेन किया जाता है, ना ये खबर या डेवलपमेंट जो है वो कॉन्टेक्स्ट के साथ मुताबकत रखती। लेकिन किसी भी चीज़ की हकीकत को, उसकी जो ट्रूथफुलनेस है कि ये हुआ है कि नहीं हुआ, उसको उसके सियाको सबाक और उसके कॉन्टेक्स्ट के बगैर नहीं समझा जा सकता। अब इस स्टेज के ऊपर चूंकि सियाको सबाक दिया नहीं गया, तो लोगों ने उसका सियाको सबाक ढूंढ लिया है, और वो ढूंढा उन्होंने ये है कि चूंकि शरीफ सरदारी आसिम रजीम के ऊपर ये दबाव है, एक्सपेक्टेड है कि बहुत जल्दी उनको एक बहुत मुश्किल फैसला करना है, उनको इसराइल को रिकग्नाइज करना है, अब्राहमिक एकॉर्ड को ज्वाइन करना है, इसलिए शायद उनके लिए बड़ा ज़रूरी है कि वो इमरान खान को भी और पाकिस्तान तहरीक इंसाफ को भी इसके लिए ऑन बोर्ड लेना चाहेंगे ताकि एक कलेक्टिव पोलिटिकल डिसीजन हो। अगर कलेक्टिव पोलिटिकल डिसीजन नहीं होगा तो रजीम के लिए बहुत ज़्यादा खतरनाक होगा। इस वक्त कुछ इस किस्म की एक सेंस जो है वो लोग इसमें से डेवलप कर रहे हैं। मैं समझता हूँ कि और भी बहुत सी गुज़िश्ता 24 घंटों की जो डेवलपमेंट्स हुई हैं, 24-36 घंटों की, 48 घंटों की जो इस वक्त मेरे सामने है, मैं अगर उनका जिक्र करूंगा तो मैं एक कॉन्टेक्स्ट एस्टैब्लिश करूंगा कि पाकिस्तान का जो पावर स्ट्रक्चर है शरीफ सरदारी आसिम रजीम, उसकी बेयरिंग्स और उसका उसकी सपोर्ट कहां कहां से आ रही है, उसका किस वक्त क्या रिलेशनशिप है अमेरिका के साथ, वेस्टर्न पावर स्ट्रक्चर के साथ, वेस्ट एशिया के साथ वो क्या रोल प्ले कर रहे हैं, वो अपने बारे में क्या सोच रहे हैं, और ये सारी डेवलपमेंट्स मैं आपके सामने रखूंगा तो आप खुद बेहतर तौर पे फैसला कर सकेंगे कि ये इक्का दुक्का मुख्तलिफ जो बगैर कॉन्टेक्स्ट की खबरें कहीं से आती हैं, क्या इनमें कोई हकीकत होती है या नहीं होती। मैंने पिछले एक या दो वीलॉग्स में बहुत तफसील से आपके सामने ये पर्सपेक्टिव रखा कि यकीनन एक दबाव है, एक वेव है ज़ायनिस्ट लॉबी की तरफ से, और अमेरिका के सदर डोनाल्ड ट्रंप ये समझते हैं कि मैं अगर ईरान के साथ एक डील करूं और साथ ही मैं किसी तरह से मशरक़ वुस्ता के ममालिक को, सऊदी अरब वगैरह को मजबूर करूं कि वो अब्राहमिक एकॉर्ड को ज्वाइन कर लें, तो मैं इसको ज़ायनिस्ट को, प्रो इसराइली लॉबीज़ को और अपना जो क्रिश्चियन एवेंजेलिकल बेस उनका मेरा है, मैं उसे बड़ी आसानी से सेल कर सकूंगा कि देखें मैंने कितना बड़ा काम किया। इसकी एक और एग्जाम्पल यह है कि जून 2025 में जब ईरान और इसराइल फंस गए, और इसराइल की सूरत हाल ये थी 12 दिन की जंग के बाद कि हम तो कंबल को छोड़ते हैं, कंबल हमें नहीं छोड़ता, तो अमेरिका के सदर ने ईरान के ऊपर हमला करके उसकी जो जोहरी फैसिलिटीज़ थी तीन उनको डिस्ट्रॉय कर दिया, और यूं उन्हें ये कहने का मौका मिला कि मैंने जो कुछ अचीव करना चाहिए था इसराइल को या ईरान के खिलाफ जो कुछ करना था वो मैंने अचीव कर लिया है, और इस हाई पॉइंट के ऊपर उन्होंने इसराइल को ईरान की गिरफ्त से उन्होंने निकाला। इस स्टेज पे भी वंस अगेन वो एक हाई पॉइंट ढूंढना चाहते हैं निकलने के लिए, जिसमें अगर अब्राहमिक एकॉर्ड में ये तमाम ममालिक शामिल हो जाएं तो वो हाई पॉइंट होगा जिससे अमेरिका के सदर को एक पॉलिटिकल विक्ट्री जो है वो मिल सकती है। तहम इसके रास्ते में, जैसा कि मैंने आपको एक्सप्लेन किया कि बहुत बड़ी रुकावट यह है कि सऊदी अरब की, मैं समझता हूं कि एस्टैब्लिशमेंट जो है, जो कोर एस्टैब्लिशमेंट है, वो अब्राहमिक एकॉर्ड पे इस स्टेज के ऊपर उसका हिस्सा नहीं बनना चाहती जब तक कि उनको इन रिटर्न एक वायबल पैलेस्टाइन स्टेट का कोई फ्रेमवर्क मिले, बिकॉज अदरवाइज वो बहुत कमजोर लगेंगे। हमदर्दी इसमें कोई सिंपथी पैलेस्टीनियंस की नहीं है, ये प्योर पावर डायनामिक्स हैं। आप क्विड प्रो को पॉलिटिक्स में बड़ा इंपॉर्टेंट होता है, और उसमें जो मोहम्मद बिन सलमान है और उनके जो भाई हैं खालिद बिन सलमान, उन्होंने अब अपने वालिद साहब जो शाह सलमान है, किंग सलमान के पीछे उन्होंने पोजीशन ले ली है कि बादशाह जो है वो नहीं मानते, इसका मतलब है कि बादशाह के आगे पीछे जो पावर स्ट्रक्चर है वो भी नहीं मानता, और इसमें एक डेड लॉक है। मैंने पिछले वीलॉग में आपको एक्सप्लेन किया था कि पाकिस्तान के ऊपर कोई इतना ज़्यादा दबाव है नहीं, बिकॉज पाकिस्तान ने सऊदी अरब के पीछे स्टैंड लिया हुआ है कि अगर सऊदी अरब अब्राहमिक एकॉर्ड ज्वाइन करेगा तो हम भी इसे कंसिडर कर सकते हैं, अदरवाइज हमारी तो इस किस्म की पोजीशन है। और पाकिस्तान के फॉरेन मिनिस्टर स्ट्रोक डिप्टी प्राइम मिनिस्टर इसहाक डार साहब ने जब यहाँ वाशिंगटन में आके सेक्रेटरी स्टेट मार्को रूबियो से उन्होंने मुलाकात की, तो उनको उन्होंने इसी चीज़ के बारे में ब्रीफ किया अलॉन्ग विद द अदर थिंग्स, और फिर बहुत ही कॉन्फिडेंटली उन्होंने पाकिस्तानी सहाफियों के साथ जब एक प्रेस टॉक की वाशिंगटन में पाकिस्तान की एम्बेसी में, तो वहाँ उन्होंने पाकिस्तानी सहाफियों को बरमरा ये कहा कि हम किसी भी दबाव में अब्राहमिक एकॉर्ड का हिस्सा نہیں بننے لگے. اس سے کم از کم ہم یہ اندازہ لگا سکتے ہیں کہ فوری طور پہ اس قسم کی کوئی بھی چیز جو ہے وہ نہیں ہونے لگی. لیکن اس کے علاوہ بھی بہت سی ایسی ڈیولپمنٹس ہیں جن پہ آپ کی نظر رکھنی اور ان کو سمجھنا جو ہے بہت ضروری ہے. گزشتہ 24-36 گھنٹوں میں ایک بہت انٹرسٹنگ ڈیولپمنٹ وہ ہے جہاں سنگاپور میں شنگریلا ڈائلاگ جو ہے ہوا, جہاں اور یہ شنگریلا ڈائلاگ جو ہے یہ 2002 سے ہوتا ہے. برطانیہ کا ایک بہت ہی امپورٹنٹ, بلکہ آپ سمجھیے دنیا کا ایک بہت امپورٹنٹ تھنک ٹینک ہے, انٹرنیشنل انسٹیٹیوٹ آف اسٹریٹجک اسٹڈیز, اس کو عرف عام میں اس کا مخفف ہے IISS. IISS 2002 سے یہ ڈائلاگ کرواتا ہے سنگاپور میں. یہ ایک طرح سے چائنا کے خلاف ایک ریجنل ملٹری الائنسز کو انکریج کیا جاتا ہے. ایک اینٹی چائنا قسم کا یہ ایک پلیٹ فارم ہے جس میں چائنیز بھی آتے ہیں. یہاں پہ بات تو کی جاتی ہے ریجنل سیکیورٹی کی, لیکن اکثر یہ چین کے خلاف بات کی جاتی ہے. اور اس میں ہر دفعہ ہی امریکہ کے جو سیکرٹری ڈیفنس ہوتے ہیں وہ وہاں پہ ہوتے ہیں. اور ویسے اس ڈائلاگ کے اندر ڈیفنس منسٹرز آتے ہیں, ملٹری چیفس آتے ہیں, ٹاپ کے جو ڈیفنس آفیشلس ہوتے ہیں ریجن کے ہوتے ہیں. یہاں انڈیا کی بھی پریزنس ہوتی ہے, پاکستان کی بھی پریزنس ہوتی ہے, ایسٹ ایشین کنٹریز کی پریزنس ہوتی ہے, مڈل ایسٹ کی بھی کئی دفعہ پریزنس ہوتی ہے. تو اس کے لیے ایک الگ ڈائلاگ کیا جاتا ہے, مناما ڈائلاگ, جو کہ بحرین میں ہوتا ہے. اب اس ڈائلاگ میں امریکہ کے سیکرٹری ڈیفنس جو ہیں پیٹ ہیکسک, جو اپنے آپ کو سیکرٹری وار کہتے ہیں, ان کی بھی وہاں پہ پریزنس تھی. اور وہاں پہ انہوں نے ان سے ایک کوشچن آنسر میں پوچھا گیا, اور چین نے اس کا تقریباً بائیک آؤٹ کیا. چین کے ڈیفنس منسٹر وہاں پہ موجود نہیں تھے. انہوں نے ایک لو لیول کا ڈیلیگیشن وہاں پہ بھیجا, جس کی وجہ سے زیادہ ہی جو شرکا تھے ان کو بہت زیادہ موقع ملا چین کے خلاف آگ اگلنے کا وہاں پہ. تو بہرحال انٹر کانٹیننٹل بیلسٹک مسلس کے حوالے سے جب بات ہو رہی تھی, میرے خیال ہے کسی پاکستانی نے یہ سوال پوچھا امریکہ کے سیکرٹری آف اسٹیٹ پیٹ ہیکسیتھ سے کہ ہندوستان یہ 12,000 کلومیٹر تک مار کرنے کے میزائل بنا رہا ہے, کیا آپ کو اس کے اوپر کوئی تشویش ہے؟ اس کے اوپر کہنے لگے کہ ہاں انٹر کانٹیننٹل, ویسے تو انہوں نے کہا کہ ہم ہندوستان پاکستان دونوں جو ہیں ان کو ہم اپنا حریف نہیں سمجھتے, دشمن نہیں سمجھتے, ہمیں ان کے بارے میں کوئی کنسرن نہیں ہے. تاہم انٹر کانٹیننٹل بیلسٹک مسلس جو ہیں وہ ہم اس کو ضرور دیکھتے ہیں کہ کیا بن رہے ہیں, اس کی کیا ریچ ہے. پھر اس کو کلیریفائی کرتے ہوئے انہوں نے کہا کہ ہندوستان جو ہے وہ بہت اچھا رول پلے کر رہا ہے. ایک امریکن سیکیورٹی اور اسٹریٹجک پیراڈائم میں چین کو کنٹین کرنے میں ہندوستان اس خطے کو ایک اسٹریٹجک اسٹیبلٹی پرووائڈ کرتا ہے. اور ہندوستان کی انہوں نے خاصی تعریف کی, کچھ خاصے تعریفی کلمات جو ہیں انہوں نے ہندوستان کے لیے بولے. پھر ان کو احساس ہوا کہ میں نے ہندوستان کی بہت زیادہ تعریف کر دی, کہیں معاملہ خراب نہ ہو جائے. یہاں ایک بات کو ذرا ذہن میں رکھیے کہ امریکہ کے صدر کی جو کیبنٹ ہے, جس کا سیکرٹری ڈیفنس, سیکرٹری اسٹیٹ سبھی اس کا حصہ ہیں, یہ بڑی کمزور قسم کی کیبنٹ ہے. یہ اس قسم کی کیبنٹ نہیں ہے جیسی روایتی طور پر امریکن صدور کی کیبنٹس ہوتی ہیں, جس میں ہر شخص اپنی جگہ ایک انسٹیٹیوشن ہوتا ہے, بہت ممتاز ہوتا ہے, اس کے پاس بڑی اٹانومی اور آزادی ہوتی ہے. امریکہ کی یہ جو کیبنٹ ہے ڈونلڈ ٹرمپ کی, ان کے پاس کوئی زیادہ شخصی آزادی نہیں ہے, کیونکہ ڈونلڈ ٹرمپ کا مزاج ایسا نہیں ہے. ڈونلڈ ٹرمپ اپنی کیبنٹ کو بالکل ایک ڈکٹیٹر کے طور پہ لے کر چل رہے ہیں, اور اس لیے ان میں سے کسی کے اندر بھی اتنی اخلاقی جرات اور مورل کریج نہیں ہے کہ وہ اپنی آزادانہ پوزیشن لے سکیں, یا صدر کی ایک جو پروناؤنس پوزیشن ہے جو انہوں نے کھل کے لی بھی ہے اس کی کوئی زیادہ اس سے وہ مختلف نظر آئیں. بیکاز صدر ابھی اسی سال میں 3-4 لوگوں کو فارغ کر چکے ہیں اپنی کیبنٹ میں, اور 2026 جب تک ختم ہوگا تو 2-3 اور لوگوں کو بھی, یہ 4 لوگوں کو وہ اور کیبنٹ سے اپنے فارغ کر دیں گے. اور جس کو بھی ایک امریکن صدر کی کیبنٹ سے فارغ کیا جاتا ہے, تاریخ بتاتی ہے کہ اس کا پولیٹیکل کیریئر بائی اینڈ لارج اس سٹیج کے اوپر جو ہے وہ ختم ہو جاتا ہے. اس بیچارے کا اگر کوئی کیریئر تھا بھی اس سے پہلے, وہ بھی وہاں پہ ختم ہو جاتا ہے. تو جب سیکرٹری پیٹ ہیکسیتھ کو احساس ہوا کہ میں نے ہندوستان کی زیادہ تعریف کر دی ہے, تو انہوں نے کہا کہ اسی قسم کی بات میں پاکستان کے حوالے سے بھی کر سکتا ہوں. پھر انہوں نے وضاحت کی کہ پاکستان کے آرمی چیف, فیلڈ مارشل, پاکستان کے پرائم منسٹر جو ہیں وہ ڈونلڈ ٹرمپ کا جو ویژن ہے ویسٹ ایشیا کا, مڈل ایسٹ کا, اس میں بڑا اچھا رول پلے کر رہے ہیں. ہمارے تعلقات بہت زیادہ بہتر ہو چکے ہیں, کوئی سوچ نہیں سکتا تھا کہ ہمارے تعلقات جو ہیں وہ اتنے اچھے ہو جائیں گے. یہ وہ چیز ہے جس کو پاکستان میں بہت زیادہ پازیٹیولی دیکھا گیا, جس کو ہندوستان میں بہت زیادہ کنسرن کے ساتھ دیکھا گیا. آپ کو یاد ہوگا کہ چند دن پہلے جب ایک سمٹ تھا, اس کا کس کا سمٹ تھا ہندوستان کے اندر, کواڈ کا, یس کواڈ کی فورن منسٹرز کی سمٹ کے لیے امریکہ کے وزیر خارجہ سیکرٹری آف اسٹیٹ مارکو روبیو ہندوستان میں تھے. وہاں ان سے کسی نے ایک سوال پوچھا. سوال پوچھنے والے ہندوستانی نے یہ سوال پوچھا کہ کیا ہندوستان کی حکومت نے پاکستان, جو ایک بہت زیادہ امپورٹنٹ رول پلے کر رہا ہے ویسٹ ایشیا کے اندر ایران اور امریکہ میں میڈیشن کروا رہا ہے, اس پہ کیا ہندوستان کی حکومت کو کوئی اعتراض ہے؟ تو مارکو روبیو نے کہا کہ نہیں, ہندوستان کی حکومت نے اس قسم کا کوئی انہوں نے آبجیکشن نہیں اٹھائی. ہندوستان آبجیکشن اٹھاتا رہتا ہے, ہمیں یہ کہتا رہتا ہے کہ پاکستان سے کراس بارڈر ٹیررزم ہو رہی ہے، یہ ان کا کنسرن ضرور ہے، لیکن ایران امریکہ کی ڈائیلاگ کے حوالے سے انہوں نے کوئی سوال نہیں اٹھایا. ہندوستانی میڈیا نے اس میں سے یہ مطلب نکالا کہ ایک بار پھر امریکہ کے سیکرٹری آف اسٹیٹ جو ہیں انہوں نے تائید کر دی ہے اس چیز کی کہ امریکہ بھی سمجھتا ہے کہ پاکستان سے کراس بارڈر ٹیررزم ہوتی ہے. پاکستان میں بہت سے لوگوں نے سمجھا کہ بڑا منفی کامنٹ تھا. میں نے آپ کو یہ ایکسپلین کرنے کی کوشش کی تھی کہ یہ ایک ارریلیونٹ سا کامنٹ تھا. میں سمجھتا ہوں کہ مارکو روبیو کو کئی دفعہ جو ہے نا کلیئر نہیں ہوتے کہ میں نے کتنی بات کرنی ہے کتنی نہیں کرنی. انہوں نے یہ ایک ان نیسسری ایکسٹرا کامنٹ کر دیا. پیٹ ہیکسیتھ کی طرح مارکو روبیو کو بھی اس کا احساس ہے کہ امریکہ کے صدر ڈونلڈ ٹرمپ جو ہیں وہ ہر وقت فیلڈ مارشل آصف منیر کی تعریف کرتے ہیں. اب اس میں شہباز شریف بھی ایڈ ہو گئے اور وہ پاکستان کے بارے میں اس وقت کم از کم بہت ہی پازیٹیو فیلنگ رکھتے ہیں. اس لیے کبھی بھی مارکو روبیو کا کہنے کا وہ مطلب نہیں تھا اینٹی پاکستان یا کہ پاکستان دہشت گردی کروا رہا ہے ہندوستان کے اندر، جو کہ ہندوستانی میڈیا پرسنز نے اس میں سے مطلب نکالا یا بعض پاکستان میں لوگوں نے مطلب نکالا. باٹم لائن کیا ہے کہ بڑا ہی ایک اس وقت پازیٹیو آپٹکس ہیں ڈونلڈ ٹرمپ کی جو ایڈمنسٹریشن ہے اور پاکستان کی جو ملٹری ہے اس کے دوران بڑے پازیٹیو قسم کے آپٹکس ہیں. اب اسی شنگریلا ڈائیلاگ کے اندر ایک اور چیز نوٹ کیجیے کہ پاکستان کے جنرل نعمان زکریا جو اس وقت کور کمانڈر منگلا ہے اور میرے خیال ہے جو راکٹ فورس بنی ہے نئی گزشتہ چند مہینوں میں یا سال میں، اس کو بھی اس وقت وہ ہیڈ کر رہے ہیں. بہت ان کی بڑے ریسپیکٹڈ جنرل ہیں، لوگ سمجھتے ہیں کہ بڑے اکیڈیمکلی ملٹری وائز ایز اے سولجر بڑے ساؤنڈ ہیں. اور یہاں شنگریلا ڈائیلاگ میں بھی بہت اچھا بولا انہوں نے، بہت اچھا ان کا 7-8 منٹ کی ان کی پریزنٹیشن تھی جس جو بہت اچھی بھی تھی اور بہت ویل پریزنٹڈ، بہت اچھا بولے، ویری آرٹیکولیٹ. اگر آپ یوٹیوب کے اوپر جائیں اور آپ جنرل نعمان زکریا لکھیں تو آپ کو وہ 7-8 منٹ کی ان کی پریزنٹیشن جو ہے وہ مل جائے گی جو میں نے دیکھی. لیکن جو بات انہوں نے وہاں پہ کی ونس اگین وہ انہوں نے یہ کی کہ انہوں نے کہا کہ ساؤتھ ایشیا کے اندر ہندوستانی کوشش تو یہ بہت کرتے ہیں کہ اور خطرہ یہ ہے کہ وہ اسٹریٹجک اسٹیبلٹی کو ڈسٹرب کرتے ہیں. وہ ہندوستان میں ہندوستانی یہ تاثر دینا چاہتے ہیں یا یہ پیراڈائم انوینٹ کرنا چاہتے ہیں.

0: تھے ملٹری انٹیلیجنس, اس میں ڈی جی ملٹری آپریشن, ڈی جی ایم او تھے, اس میٹنگ میں ڈی جی آئی ایس پی آر تھے, اس میٹنگ میں سی جی ایس تھے, چیف آف جنرل اسٹاف ہے, بہت امپورٹنٹ پوزیشن ہوتی ہے پنڈی میں, وہ بھی تھے. اس میں پنڈی کے کور کمانڈر جو کور 10 ہے وہ بھی تھے. اس کے اندر ڈی جی ایس پی ڈی ڈائریکٹر جنرل اسٹریٹجک پلاننگ ڈویژن بھی تھے, یہ پتہ نہیں چیئرمین ہوتے ہیں شاید, بہرحال. اس کے علاوہ اس میں ایڈوٹن جنرل بھی تھے, اس کے علاوہ اس میں ملٹری سیکرٹری بھی تھے, اور اس میں پاکستان کی اسٹریٹجک فورسز کے کمانڈر بھی تھے. وہاں جنرل آصف منیر نے اپنے حوالے سے, پاکستان کی ملٹری کے حوالے سے, کہنے میں آپ کہہ سکتے ہیں کہ پاکستان کے حوالے سے, لیکن بیسکلی پاکستان کی ملٹری کے حوالے سے, ملٹری ایلیٹ کے حوالے سے, انہوں نے ایک بہت ہی روزی پکچر جو ہے اپنے انکولیز کے ساتھ شیئر کی. وہ روزی پکچر کیا ہے؟ اس میں انہوں نے کہا کہ ریکوڈک جو ہے اس سے بہت زیادہ ریونیو پیدا ہوگا, وہ جو منرل ڈیولپمنٹ ہے وہ ہمارے اس پہ بڑی پروگرس ہو رہی ہے. انہوں نے اپنی اچیومنٹس کے طور پہ اپنے کولیگس کو کانفیڈنس بھی لیا چین سے واپس آنے کے بعد. انہوں نے کہا کہ گوادر میں مزید انویسٹمنٹس ہوں گی, اس کی اسٹریٹجک سگنیفیکینس بڑھ جائے گی, اس میں مزید فیسلٹیز ایڈ کی جا رہی ہیں, وہاں سے بھی ریونیو آئے گا. انہوں نے کہا کہ بہت جلدی سی پیک 2 اور مین ریلوے لائن 1 جو ہے ML1, اس پہ بہت پروگرس ہوگی, وہاں سے بھی بہت زیادہ ہماری اسٹریٹجک جو ہماری اسٹرینتھ ہے اس میں اضافہ ہوگا. پھر انہوں نے کہا کہ ایران کے ساتھ ہمیں انرجی اور گیس مل سکتی ہے. اس کا مطلب ہے کہ جنرل آصف منیر نے کم از کم یہ کنکلوڈ کیا ہے کہ ایران سے امریکہ کی وہ سینکشنز جس کے نتیجے میں گیس پائپ لائن نہیں چل سکی آج تک, وہ ہٹنے والی ہیں, یہ ان کی اپنی اسیسمنٹ ہے. تبھی انہوں نے کہا کہ ایران سے پاکستان کو گیس ملے گی. پھر انہوں نے کہا کہ جی سی سی کنٹریز کے ساتھ ویسٹ ایشیا میں ہمارا اسٹریٹجک رول جو ہے وہ بڑھ رہا ہے, اور ہو سکتا ہے کہ ہمارا ایران کے ساتھ بھی ایک اسٹریٹجک ریلیشن شپ بن جائے. ترکی کا بھی انہوں نے وہاں پہ ذکر کیا. پھر انہوں نے کہا کہ ہماری ڈیفنس ایکسپورٹس جو ہیں اس میں اضافہ ہو رہا ہے. بیسکلی طور پہ یہاں سے کیا چیز ریفلیکٹ ہوتی, یہاں سے آپ کو جنرل آصف منیر کا ایک مائنڈ سیٹ پتہ چلتا ہے, اور آپ کو یہ پتہ چلتا ہے کہ وہ اپنے آپ کو بہت کانفیڈنٹ بھی ہیں, اور اپنے اس کانفیڈنس کو اور اپنی روزی پکچر کو وہ اپنی جو کور گروپ ہے ملٹری کے اندر اس کے ساتھ وہ ان کو شیئر کرنا چاہ رہے تھے. اس میں باقی کور کمانڈرز نہیں تھے, جیسے جنرل نعمان ذکریہ وغیرہ اس میں نہیں تھے. اچھا, اب اس سے آپ کو یہ بھی پتہ چلتا ہے کہ جنرل آصف منیر کا یہاں پلان اور ایمبیشن یہ ہے کہ میں 10 سال یا قیامت تک فار ایور جو ہے میں بیٹھا رہوں اسی پاورفل پوزیشن میں, حکومتیں بدلتا رہوں اگر مجھے ضرورت ہو. اس سے ان کا مائنڈ سیٹ جو ہے وہ آپ کو پتہ چلتا ہے. اچھا, ایک اور چیز بھی دیکھیے اس ملٹری. اچھا ہاں, میں اس پہ ایک میں چیز تھوڑا سا کہنا چاہتا ہوں کہ جب اس قسم کی بات کی جاتی ہے, گوادر مین ریلوے لائن بن, ریکوڈک وغیرہ, تو اس کی تنقید بھی ہوتی ہے کہ اس سے کون سی پروگرس ہو رہی ہے, پاکستان کو کیا ملا. یہ پاکستان کو ملنے کی بات نہیں ہو رہی. پاکستان جو ہے وہ ایک انتہائی ایلیٹسٹ قسم کا پولیٹیکل سیکٹر ہے. یہاں پاکستان کا کبھی کسی کو فکر نہیں ہوتی. محترمہ اسما جہانگیر صاحبہ نے ایک دفعہ ایک اسٹیٹمنٹ دی تھی کہ یہ ڈفر ہیں, یہ جرنیل ڈفر ہیں, اور میں نے آپ کو ایک سے زیادہ وی لاگ میں کہا تھا کہ اصل میں ان کی اسمپشن یہ تھی محترم آسمان جہانگیر صاحبہ کی کہ ان کے فلاں فلاں فیصلے چونکہ صحیح نہیں ہیں, اس سے پاکستان کو فائدہ نہیں ہوا, اس لیے یہ ڈفر ہے. اصل میں وہ فیصلے پاکستان کے لیے کرتے نہیں ہیں, وہ فیصلے اپنے انٹرسٹ میں کرتے ہیں. اور اگر آپ تاریخ اٹھا کے دیکھیں تو اپنی انٹرسٹ میں ان کے فیصلے جو ہیں پاکستان کی ملٹری ایلیٹ کے یا پاکستان کی جو ایلیٹ سرکلس ہیں, اپنے انٹرسٹ میں ان کے فیصلے بڑے بریلینٹ ہوتے ہیں, اور ان کے لیے بڑے بریلینٹ ریزلٹس جو ہیں ان فیصلوں کے نکلتے ہیں. میں نے پچھلے ویلاگ میں آپ کو کہا تھا کہ پاکستان کی ٹاپ ملٹری براس کو جس قسم کی میڈیکل فیسلٹیز ملتی ہیں وہ امریکہ میں بھی ایک خام خواہ فکشن ہی ہے کہ بہت زیادہ اچھی میڈیکل فیسلٹیز ہیں, کیونکہ جو میڈیکل فیسلٹیز آپ کو چاہیے ہوتی ہیں دنیا میں کہیں پر بھی وہ اویلیبل ہیں, وہ جس قسم کی پاکستان کی ملٹری براس کو ملتی ہیں وہ امریکہ میں بھی اچھے بھلے لوگوں کو نہیں مل سکتی. عام امریکن سوچ نہیں سکتا ان میڈیکل فیسلٹیز کا اور جتنی جلدی سے ان کو ملتی ہیں. اب اس کی ایگزامپل یہ ہے کہ 6 مئی کو ایک شادی ہوئی پنڈی میں کہیں پہ میرا خیال ہے, اور اس شادی کے اندر جو لوگوں نے پارٹیسپیٹ کیا انہوں نے دیکھا کہ جنرل قمر جاوید باجوہ صاحب بھی وہاں تھوڑا سا مدد سے اس طرح کہتے ہیں کہ ہلتے جلتے, بہت سٹیڈی نہیں تھے. بہرحال جنرل قمر جاوید باجوہ جن کو سٹروک ہوئی تھی, جو گر گئے تھے, جو انکمیونیکاڈو ہو گئے تھے, جن کی میموری اتنی ویک ہو گئی تھی آفٹر دا سٹروک کہ وہ وہ اپنے گھر والوں کو پہچان نہیں پا رہے تھے. کہتے ہیں کہ جب جنرل آصف منیر ان کی عیادت کرنے کے لیے تو ان کو پہچان نہیں پا رہے تھے, ڈائیلاگ نہیں کر پا رہے تھے. وہ شادی میں دیکھے گئے, وہ خود سے چل رہے تھے, بغیر کسی سوٹی ڈنڈے کے چل رہے تھے, تھوڑا سا انسٹڈی تھے, لیکن وہ ٹھیک ہو گئے. وہ کیوں ٹھیک ہو گئے مجھے بتانے والوں نے یہ بتایا کہ بیکاز ان کو اسٹیٹ آف دی آرٹ نیورولوجیکل سپورٹ دی گئی ہے پنڈی میں بائی دی آرمی میڈیکل کور. آرمی میڈیکل کور نے ان کی بہت خدمت کی اور ان کو ٹھیک کیا. اگر ایک عام پاکستانی کو, یہ دنیا میں کہیں پر بھی ایک مڈل کلاس کا جو شخص ہے, اس کو اس قسم کی میسر سٹروک ہوئی ہوتی کہ وہ سرے سے, یعنی سٹروکس کئی قسم کی ہوتی ہیں کہ آپ کی موومنٹ نہیں ہو سکتی ہے, آپ ایک دو دن کمزور رہتے ہیں, لیکن کئی دن کے بعد بھی آپ جو ہیں ریکگنائز نہ کر سکیں آپ پہ اتنا, तो आप रिकवर इतने कंप्लीट नहीं कर सकते जितना जनरल कमर जावेद बाजवा ने इससे रिकवर किया है. विच वंस अगेन अंडरस्कोर्स द पॉइंट कि जिस किस्म की फैसिलिटीज, जिस किस्म की प्रिविलेजेस पाकिस्तान की मिलिट्री ब्रास को और पाकिस्तान की इलीट को पाकिस्तान में हासिल है, ये दुनिया में लोगों को नहीं मिलती हैं. बहुत ही छोटी परसेंटेज होती है इलीट की जिसको इस किस्म की फैसिलिटीज कहीं पर भी दुनिया में मिलती हैं. आम आदमी को या मिडिल क्लास को या पढ़े लिखे लोगों को इस किस्म की फैसिलिटीज जो हैं वो हासिल नहीं होती. तो जब आप डफर डफर वगैरह कहते हैं, कोई डफर नहीं है, अपने लिए बहुत अच्छे फैसले करते हैं. आगे चले हम. अब ये जो सारी चीज़ें मैंने आपके सामने डिस्क्राइब की हैं, जो शुरू में जो जर्नलिस्ट हैं जिन्होंने दावा किया कि इमरान खान से मुलाकात हुई है और फिर स्पेकुलेशन हो रही हैं, इसमें एक और चीज़ ऐड करते हैं तो सूरत हाल बिल्कुल ही क्लियर हो जाती. गिलगित बल्तिस्तान में जीबी में इलेक्शंस होने 7 जून को, अप्रैल से इलेक्शन कमीशन ऑफ पाकिस्तान ने इसका ऐलान किया हुआ है. सूरत हाल वहाँ पर क्या है कि एक दिन पहले जो दिन अभी ख़त्म हुआ है पाकिस्तान में सैटरडे का, हफ्ते का, उसमें असद कैसर साहब फ़्लाइट लेना चाहते थे वहाँ पे जाने के लिए. असद कैसर साहब को फ़्लाइट पे नहीं बैठने दिया गया, सारी सड़क बंद कर ली गई, उनको डिटेन कर दिया गया. असद कैसर ने, मुस्तफ़ा नवाज़ खोकर ने और कुछ और पाकिस्तान तहरीक इंसाफ के लीडर ने एक प्रेस कॉन्फ्रेंस की है और उसमें उन्होंने एक्सप्लेन किया है कि पुलिस, असद कैसर कहते हैं कि बर्मला उनको पुलिस के डिप्टी सेक्रेटरी ने कहा कि आपको ये फ़्लाइट लेने की इजाज़त नहीं है, और उतनी देर तक उनको सड़क पर डिटेन करके रखा असद कैसर को, जो कि फॉर्मर स्पीकर हैं पाकिस्तान की नेशनल असम्बली के, जितनी देर तक वो फ़्लाइट नहीं चली गई. और चूंकि ये स्कर्दू की फ़्लाइट हर दिन नहीं होती, इसका मतलब है कि अब वो शायद नहीं जा सकेंगे, शायद हफ्ते में एक दफ़ा होती है, एक दो दफ़ा होती है, टू माई अंडरस्टैंडिंग, मुझे ठीक तरह से नहीं पता. अच्छा, अब इसमें क्या सूरत हाल है कि मेरा ख्याल है थर्सडे की शाम को या फ्राइडे के दिन में जुनेद अकबर खान, जो पाकिस्तान तहरीक इंसाफ के प्रेजिडेंट हैं खैबर पख्तूनख्वा में और नेशनल असम्बली के मेम्बर हैं, MLA हैं, उन्हें डिटेन कर लिया गया गिलगित बल्तिस्तान में और वहाँ से उन्हें हुंजा में, और वहाँ से उनको निकाल दिया गया, एक्सपेल कर दिया गया. उनको कहा गया आपके पास NOC नहीं. ओवरऑल सिचुएशन ये है. कंट्रास्ट इसका देखें क्या है कि बिलावल जरदारी भुट्टो जो हैं वो यहाँ पर गए कैंपेन करने के लिए, कहते हैं कि शहबाज शरीफ साहब भी गए और भी बहुत से जो फेडरल मिनिस्टर्स हैं वो भी वहाँ पे मौजूद है. हालांकि फेडरल मिनिस्टर्स जिनके पास रिसोर्सेज होते हैं, जो कमिटमेंट करते हैं, जिनकी कमिटमेंट करने की बड़ी वैल्यू होती है बिकॉज वो फिजिकल रिसोर्सेज को, फाइनेंशियल रिसोर्सेज को कंट्रोल करते हैं, उनको वैसे भी एज पर दी लॉज ऑफ द इलेक्शन कमीशन ऑफ पाकिस्तान कैंपेन का हिस्सा नहीं होना चाहिए. लेकिन वो सब हैं, लेकिन पाकिस्तान तहरीक इंसाफ जो अपोजिशन की जमात है उसको वहाँ पर नहीं जाने दिया जा रहा. इसका मतलब क्या है? इसका मतलब है कि जो शरीफ जरदारी आसिम रजीम है, जिसको ऑफकोर्स जनरल आसिम के गिर्द घूमता है, उसने ये फैसला किया हुआ है कि पाकिस्तान तहरीक इंसाफ को और अपोजिशन को किसी भी किस्म की कोई पॉलिटिकल स्पेस नहीं देनी, इनसे कोई कॉम्प्रोमाइज जो है वो मुमकिन नहीं है. अब इस सारी चीज़ें जो मैंने आपके सामने डिस्क्राइब की हैं, इन व्यू ऑफ दैट जो शुरू में मैंने कहा था कि एक सहाफ़ी क्लेम करते हैं, उसकी आप बेहतर असेसमेंट कर सकते हैं. जिस किस्म का ये पावर स्ट्रक्चर है जो सिर्फ एक शख्स के गिर्द या चंद अशखास के गिर्द घूमता है, तो ये पावर स्ट्रक्चर जब गिरता है तो वो कोई अचानक हादसा उसके साथ हो जाए तो वो गिरता है, फिर वो धड़ाम से गिर भी जाता है. लेकिन बाय एंड लार्ज पाकिस्तान में जो रिजीम्स होते हैं वो उतनी देर तक स्टेबल रहते हैं जब तक कि उनको वेस्टर्न सपोर्ट होती है. इसी वजह से जो सारी मैंने डेवलपमेंट्स एक्सप्लेन किए हैं, और इस केस में तो इस रजीम को वेस्टर्न सपोर्ट भी हासिल है और उनको चीन की सपोर्ट भी हासिल है. एंड दैट्स गोस, लोग तो असमा जहांगी कहती हैं डफर है, डफर डफर कहाँ है. इन्होंने दोनों साइड पे लेवरेज रखा हुआ है कि चीन को भी साथ लेके चलते हैं, ये अमेरिका को भी साथ लेके चलते हैं, ये मिडिल ईस्ट की भी पावर्स को साथ लेके चलते हैं. और मुझे बहुत शक है कि जैसे मैंने एक वीलॉग में कहा था कि बहुत जल्दी जनरल आसिम मुनीर की कोशिश करेंगे कि मैं सऊदी अरब और मुत्तहिदा अरब अमारात के दरमियान में भी हम नेगोशिएशन करें और एक लेवरेज पॉइंट डेवलप करें, और ये अगर उन्होंने कर लिया तो उनकी बहुत बड़ी कामयाबी होगी. तो वो अपना एक वेस्ट एशिया के अंदर भी रोल ढूंढ रहे हैं. पाकिस्तान में मेरी जो सम टोटल अंडरस्टैंडिंग है गुज़िश्ता कई सालों की, वो ये है पाकिस्तान में कोई भी हुकूमत, कोई भी रिजीम लोगों की ताइद से ना बनता है ना चल सकता है. पाकिस्तान के पावर डायनेमिक्स ही इस किस्म के हैं, और दुनिया की अक्सर जो अंडर डेवलप्ड सोसाइटीज़ हैं उनमें इसी किस्म के हालात हैं. तो जब आपने चीज़ों को समझना है तो आपको इन पावर डायनेमिक्स को जो है पाकिस्तान से रिलेटेड, इनको समझने की बहुत ज़्यादा ज़रूरत है. अब थोड़ा सा मैं आपको कमेंट कर दूँ कि जो ईरान के हवाले से इस वक्त अमेरिका के सदर डोनाल्ड ट्रंप ने जब कोई 24-27 घंटे पहले ये कहा था, बड़ा पॉजिटिव उन्होंने ट्वीट किया ट्रूथ सोशल पे, उसके बाद उसमें लगा था कि मैं नेवल ब्लॉकेट ख़त्म हो जाएगा, स्ट्रेट ऑफ हॉर्मोज खुल जाएगी, अभी पैसे हम ईरान को नहीं देंगे, लेकिन तमाम जो है चीज़ें बेहतरी की तरफ जा रही हैं. और फिर उन्होंने कहा कि मैं सिचुएशन रूम में जा रहा हूँ एक फाइनल डिटर्मिनेशन करने के लिए. वो फाइनल डिटर्मिनेशन नहीं हो सकी. 2 घंटे उन्होंने सिचुएशन रूम में अपनी सिक्योरिटी टीम के साथ मुलाकात की, उसके बाद बगैर किसी फैसले के वो वहाँ से चले गए. अभी तक कोई डिटर्मिनेशन उन्होंने नहीं की کوئی اعلان انہوں نے نہیں کیا، کوئی فیصلہ انہوں نے نہیں کیا، تو ہم ایک عجیب سے ویکیوم میں اس وقت ہیں. اب جب اس پہ کوئی ڈیولپمنٹ ہوگی تو میں آپ کو اس کے حوالے سے بریف کروں گا. ابھی اتنا ہی، پھر آپ سے ملاقات ہوتی ہے. تھینک یو.
1: ہزاروں دلوں کی دھڑکن آپ سن رہے ہیں ریڈیو ہم وطن.